0: अया कान दुखेर हैरान भइराछ, के गर्ने कहाँ जाने होला।
1: बहिनी किन चिन्ता लिनुहुन्छ, बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
2: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
1: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगंज, सम्पर्क फोन नम्बर 081530244 98580-81244।
3: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
4: म पनि पहिला ग्यास्ट्रिक, पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
3: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
4: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ। र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक, पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
3: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
4: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224-92377।
5: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
6: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
7: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
6: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
7: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
8: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
6: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
7: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
8: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 98164169।
9: वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
10: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
9: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
10: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज, बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
9: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
11: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
3: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 580 36 577, 98 580 28 195 र 98 580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
12: नमस्ते दाइ।
13: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
12: विदेश जान आँटेको दाइ, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
13: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
14: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
15: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
16: हाम्रा विशेषताहरू:
15: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
16: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
15: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
16: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
15: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
16: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
15: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
16: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%-50% सम्म विशेष छुट सेवा।
15: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
16: सम्पर्क 28 22।
17: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
18: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलाश दर्शन होटल छँदैछ नि।
17: कस्तो होटेल हो कुन्नि? हामीले खोजेको सुविधाहरू छ कि छैन?
18: किन नहुनु, ल सुन्नुहोस्। नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
17: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
15: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98 84 57 466।
16: सूचना सूचना सूचना, भेरी बस व्यवसायी प्राइवेट लिमिटेड नेपालगञ्जले नेपाल अधिराज्यभरिका क्यान्सर पीडितहरूलाई देशका विभिन्न स्थानमा रहेको क्यान्सर अस्पतालसम्म उपचारको लागि जान आउन सक्ने गरी यस प्रालीबाट सञ्चालित गाडीहरूमा फ्री पास अर्थात् निशुल्क यात्रा गराउने व्यवस्था गरेको हुँदा क्यान्सर बिरामी भएको प्रमाणित कागजात र नेपाली नागरिकताको फोटोकपी लिई यस प्रालीको नजिकको टिकट बुकिङ काउन्टरमा सम्पर्क राखी यात्रा गर्नु हुन सम्बन्धित सबैलाई जानकारी गरिन्छ। भेरी बस व्यवसायी प्राइभेट लिमिटेड, प्रधान कार्यालय नेपालगञ्ज, बाँके। सम्पर्क फोन नम्बर 98 580 27 882।
19: यो कृष्ण सार एफएम
20: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
21: Extreme energy drink.
22: Time check. अहिले ठीक 6 बजेको छ।
23: Extreme energy drink. Taste the difference. Feel the energy.
19: यो कृष्ण सार FM
20: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 3 गते बुधबार, अगस्त 19 तारिक सन् 2026 नेपाल सम्बत 1146 साउन शुक्ल पक्षको सप्तमी तिथि, तुलसीदास जयन्ती, राष्ट्रिय सूचना दिवस, विश्व फोटोग्राफी दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: अब काठमाडौँ उपत्यका सहित देशभर आफू खुसी मासु पसल खोल्न नपाइने,

0: चाहियो आउनुहोस् सोफा हब नेपालगञ्ज।
1: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
0: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
1: सम्पर्क 97050548470।
0: सोफा हब नेपालगञ्ज,
1: विश्वासमा नम्बर 1,
0: क्वालिटीमा सबैभन्दा बेस्ट।

0: बताउने भएको हो। वन कार्यालयका अनुसार वन कार्यालयका अनुसार अनुसन्धानका क्रममा 195 वटा टिक जातका रुख काटिएको र केही रुखको जरामा विषादी प्रयोग गरिएको पाइएको छ। वरिष्ठ वन अधिकृत अजय मिश्रका अनुसार घटनामा संलग्न वन माफियाको पहिचानका लागि अनुसन्धान पनि सुरु भएको बताइएको हो।
1: मध्य प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएपछि किसान, खानेपानी उपभोक्ता र विद्युत प्राधिकरण समस्यामा परेका छन्। पछिल्लो समय विशेष गरी सिंचाई र खानेपानी आयोजनाका ट्रान्सफर्मर चोरको निशानामा पर्न थालेका छन्। मध्य प्रदेश प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 मात्रै 33 वटा ट्रान्सफर्मर चोरी भएका छन्। पछिल्ला 5 वर्षमा भने प्रदेशभर 101 वटा ट्रान्सफर्मर चोरी भएको तथ्याङ्क रहेको छ। गत आर्थिक वर्ष सबैभन्दा बढी महोत्तरीमा 11 वटा ट्रान्सफर्मर चोरी भएका थिए। ट्रान्सफर्मर चोरी हुँदा सिंचाई प्रभावित भएर किसानलाई धान बाली जोगाउन समस्या भएको छ। त्यस्तै खानेपानी आयोजनाका ट्रान्सफर्मर चोरी हुँदा कतिपय ठाउँमा सर्वसाधारण खानेपानीबाट समेत वञ्चित भएका छन्। प्रहरीले ट्रान्सफर्मर चोरीमा गिरोह नै सक्रिय रहेको हुन सक्ने भन्दै अनुसन्धान र निगरानी बढ़ाएको जनाएको छ। प्राधिकरणले पनि ट्रान्सफर्मर जडान भएका क्षेत्रका स्थानीयलाई निगरानी र सुरक्षामा सहयोग गर्न आग्रह गरेको छ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा धान गोड्ने बेला मल व्यवस्थापनमा किसानले के ध्यान दिने
1: बोट बिरुवाको लागि उपयुक्त बनाउँछन् है त्यसै कारणले तिनीहरूको धेरै ठूलो फाइदा हो तर रासायनिक मलको विकल्प हुँदैन
2: गौरवको पाँच सिंचाइ आयोजना पाँच वर्षभित्र पूरा गर्ने लक्ष्य पोखरा र गौतम बुद्ध विमानस्थलबाट उडान नभएपछि केन्द्रीय कोषबाट ऋण तिर्दै प्राधिकरण लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
3: गण्डकी जलाधार क्षेत्रमा बसोबास गर्नुहुने दाजुभाइ तथा दिदीबहिनीहरू
4: के तपाईँ वा तपाईँको समुदाय हरित जलवायु कोष ग्रीन क्लाइमेट फन्डको सहयोगमा सञ्चालित कुनै आयोजनाबाट प्रभावित हुनुभएको छ

0: मध्ये 33 को भवन तथा कर्मचारी आवास भाड़ामा परराष्ट्र मन्त्रालयको कुल बजेटको करिब 17% भाड़ा तिर्नमै खर्च हुने गरेको खबरमा उल्लेख रहेको छ। गोरखापत्रको पहिलो पृष्ठमा तीन देशमा राजदूतावास भवन बन्दै शीर्षकमा खबर छापिएको छ। प्रतिनिधि सभामा एकैपटक चार विभागीय मन्त्रालयसँग सम्बन्धित विषयमा विभागीय मन्त्री र सांसदबीच प्रश्नोत्तर भएको छ। सभामा हिजो परराष्ट्र ऊर्जा कृषि र पर्यटन मन्त्रालयसँग सम्बन्धित विषयमा प्रश्नोत्तर भएको हो। चालू अधिवेशनमा दर्ता भएका नेपाली काँग्रेसका सांसद द्वैवासना थापा र निष्कल राईका प्रश्नमा सभाको प्रश्नोत्तर भएको थियो। यसअघि दुई विभागीय मन्त्रीसँग सभामा प्रश्नोत्तर भएको समेत खबरमा उल्लेख रहेको छ। त्यसै गरी राहदानी विधेयक संशोधन प्रक्रियाका लागि स्वीकृति शीर्षकमा अर्को खबर छ भने बढ्यो घटना घट्यो मानवीय क्षति मौसमी विपदसँग सम्बन्धित समाचार रहेको छ। ईश्वर चन्द्र झाले काठमाडौँबाट लेख्नु भएको यो खबरमा मनसुन प्रवेश गरे ता गत वर्षको तुलनामा विपदका घटना बढे पनि मानवीय क्षति भने कम रहेको उल्लेख रहेको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पूर्व सूचना प्रणालीको प्रभावकारी उपयोग बाढी पहिरो जाने सम्भावित क्षेत्रमा राति राजमार्ग बन्द गर्ने निर्णय र प्रविधिको प्रयोगले मानवीय क्षति न्यूनीकरण गर्न सहयोग पुगेको हो। विपद प्राधिकरणका अनुसार नेपालमा मनसुन प्रवेश गरे यता 59 दिनमा 1373 घटना भएका छन् जसमा 67 जनाको मृत्यु भएको छ। गत वर्ष सोही अवधिमा 571 विपदका घटना दर्ता भएको 43 जनाको मृत्यु भएको थियो। प्राधिकरणका सहसचिव प्रदीप कोइरालाले विपदका घटनाका आधारमा मृतकको संख्या करिब 7.5% रहेकोमा यस वर्ष करिब 5% रहेको बताउनुभयो। मनसुन बाहिरिन अझै 15 दिन समय बाँकी रहेको छ। मुद्राशयबाट निकालियो 3.1 किलोको पत्थरी, यो पहिलो पटक रहेको घटना शीर्षकमा खबर छापिएको छ भने थापालाई मुख्यमन्त्री बनाउने एमालेमा सहमति शीर्षकमा अर्को खबर छापिएको छ। भित्री पृष्ठमा छापिएको यो खबरमा नेकपा एमाले बागमती प्रदेश संसदीय दलमा उत्पन्न विवादमा संसदीय दलको नेतामा जगन्नाथ थपलियालाई नै राख्ने गरी सहमति बनेको छ। हेटौडामा हिजो बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले थपलियालाई संसदीय दलको नेताबाट नहटाउने र प्रदेश सभा सदस्य किरण थापा मगरलाई मुख्यमन्त्रीको उम्मेद्वार बनाउने सहमति गरेको हो। त्यस्तै धार्मिक पर्यटनको गन्तव्य बन्दै लटरमेश्वर शीर्षकमा हेटौडाबाट छापिएको खबर रहेको छ भने मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिने शीर्षकमा भित्री पृष्ठमा धनगढीबाट छापिएको खबर छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आज दिउँसो प्रदेश सभामा विश्वासको मत लिने तय भएको खबरमा उल्लेख रहेको छ। डिजिटलाइज हुन सकेन सामाजिक परीक्षण प्रतिवेदनमा अमरगढीबाट छापिएको खबर छ भने लिलाम बिक्री नगरिँदा सर्दै काठ शीर्षकमा बेलौरी कञ्चनपुरबाट लेखिएको खबर समेत छापिएको छ। घोडाघोडी ताल संरक्षणमा चुनौती शीर्षकमा अर्को खबर पनि रहेको छ। त्यसै गरी वर्षा र पहिरोले छ राष्ट्रिय मार्ग ठप्प शीर्षकमा अर्को खबर छापिएको छ। कारोबारको पहिलो पृष्ठमा छापिएको यो खबरमा देशभर भइरहेको अविरल वर्षा र त्यसपछिको पहिरोले देशका विभिन्न भागमा यातायात सेवा प्रभावित भएका छन्। सड़क विभागको नेभिगेट प्रणालीले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार देशको 18 मुख्य राष्ट्रिय राजमार्ग मध्ये 6 पूर्ण रूपमा अवरुद्ध भएका छन्।
1: साझा खबरमा अब विदेशका खबर। विश्वका 10 4 स्वास्थ्य सेवा संस्थाले मात्रै बिरामी तथा स्वास्थ्य कर्मीका लागि आवश्यक आधारभूत सरसफाई मापदण्ड पूरा गरेको एक अध्ययनले देखाएको छ। संयुक्त राष्ट्रसंघको विश्व स्वास्थ्य संगठन र युनिसेफले सार्वजनिक गरेको प्रतिवेदन अनुसार विश्वका 11% स्वास्थ्य संस्थामा सरसफाई सेवा नै उपलब्ध नभएको अध्ययन सार्वजनिक भएको हो। संयुक्त राष्ट्रसंघले इजरायल पालेस्टाइन द्वन्द्वका क्रममा पालेस्टाइनी नागरिकको सुरक्षा, घर तथा सम्पत्तिको संरक्षण र अत्यावश्यक सेवामा उनीहरूको पहुँच सुनिश्चित गर्न आह्वान गरेको छ। वेस्ट ब्याङ्कमा बढ्दो तनाव तथा आक्रमण र गाजापट्टीमा जारी इजरायली हवाई आक्रमण गोलाबारी बीच राष्ट्रसंघले नागरिकको अवस्थाप्रति चिन्ता व्यक्त गरेको हो र उत्तर पूर्वी युक्रेनको कार्भिभ क्षेत्रमा रूसी सेनाले गरेको रकेट हमलामा कम्तीमा 10 मृत्यु भएको छ भने 17 घाइते भएका छन्। पछिल्ला महिनामा नागरिकको मृत्यु बढेपछि युक्रेनले कडा प्रतिकार गर्ने चेतावनी गरेको छ।
0: साझा खबरमा अब खेल खबर। नेपाल स्क्वास एण्ड ऱ्याकेट संघको आयोजनामा पीएसए नेपाल सैटेलाइट स्क्वास प्रतियोगिता हुने भएको छ। नेपालमा पहिलो पटक हुन लागेको ऱ्याङ्किङ प्रतियोगिता चार दिनसम्म ललितपुरको सात दोबाटमा हुनेछ। प्रतियोगितामा नेपाल सहित भारत बंगला

0: दे श्रीलंका मलेसिया र बेलायतबाट 16 पुरुष खेलाड़ीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको ड्र साइज 8, 16 र 32 खेलाड़ीको हुने प्रावधान रहे पनि पहिलो संस्करणमा 16 खेलाड़ीलाई मात्र सहभागी गराउन लागि संघले जनाएको छ। नेपाल विद्यालय खेलकुद महासंघ र नेपाल कराते महासंघ बीच सम्झौता भएको छ। सम्झौतामा विद्यालय स्तरमा कराँतेको प्रवर्धन विकास र विस्तार तथा अन्तर्राष्ट्रिय स्कूल स्पोर्ट्स फेडरेशनका प्रतियोगिताहरूमा यसको सहभागितालाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। नेपालका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर तथा एभरेस्ट प्रिमियर लीग ईपीएलका संस्थापक आमिर अख्तरको पहलमा इटालीमा सिटी बेस्ट फ्रेन्चाइज T20 क्रिकेट लीग आयोजना हुने भएको छ। इटालियन क्रिकेट फेडरेशनको आधिकारिक समर्थनमा इटालिया T20को पहिलो संस्करण आउँदो नोभेम्बर 7 देखि 15 रोममा आयोजना हुने भएको छ। अभ्यास खेलमा नेपालको जीत भएको छ। एसिसी प्रिमियर कपको तयारी स्वरूप खेलिएको पहिलो अभ्यास खेलमा नेपालले भारतको कर्नाटकलाई 116 रनले हराएको छ। मलेसियामा हुने प्रिमियर कपको तयारीका लागि नेपाली टिम अहिले भारतमा रहेको छ।
1: बाली र माटो अनुसार मलको सही मात्रा निर्धारण कसरी गर्ने कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौं, कति उपचार गरायौं, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबीएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबीएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबीएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबीएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
0: कुशवाहासँग कुराकानी गरेका छौँ।
5: मलहरू राखिदिनुहुन्छ भने पछि गएर बोट बिरुवाको वृद्धि विकास हुनको लागि धेरै ठुलो सहयोग हुन्छ, उत्पादन बढ्छ। मल राख्नु भएन भने उत्पादन स्वतै घट्छ।
0: त्यो रासायनिक मलको सट्टामा प्राङ्गारिक मल हुन्छ नि, हामीले गोबर मल अथवा कुखुराको सुली मल अथवा अरू कुनै पनि मल प्रयोग गरेर चाहिँ बाली राम्रोसँग उत्पादन गर्न सक्छ कि सक्दैन अहिलेको अवस्थामा?
5: अहिलेको अवस्थामा हेर्नुहोस्, जस्तै प्राङ्गारिक मलहरू भन्नुभयो, विभिन्न मलहरूको नाम भन्नुभयो, तिनीहरूमा यो नाइट्रोजनको मात्रा एकदम थोरै हुन्छन्, 1.5%देखि 2.5%सम्म हुन्छन्। त्यसै गरी अरू त हुन्छन् नै, जस्तै डिएपी पोटास, यिनीहरू पनि के भन्छ फस्फोरस पोटासको मात्रा पनि कम हुन्छन्। बोट बिरुवालाई जति चाहिएको हो, बोट बिरुवालाई मानौँ न 1 केजी चाहिएको हो, तिनीहरूले कति दिन्छन्? ग्राममा दिन्छन्
0: है। कम भयो,
5: कम भयो, कम भएपछि बोट बिरुवाको जुन किसिमले वृद्धि विकास र जुन किसिमले उत्पादन हुनुपर्ने हो, उत्पादक त हुनुपर्ने हो, त्यो हुँदैन, त्यो घट्न जान्छन्। ग्रिन रिभोल्युसनको मुख्य आधार नै त्यही हो, रासायनिक मल र भेराइटी, त्यो दुई
0: मात्रा मिलाएर प्रयोग गर्न पर्यो।
5: प्रयोग हुँदाखेरि ग्रिन रिभोल्युसन हुन गयो,
0: माटो बिगार्छ भन्छन् नि त फेरि।
5: माटो सन्तुलित मात्रामा, इन्टिग्रेटेड न्युट्रिएन्ट म्यानेजमेन्ट भन्ने हामी गर्छौँ होइन, सन्तुलित मात्रामा डिएपी, युरिया, पोटास, त्यसै गरी प्राङ्गारिक मल हाल्यो भने माटो बिगार्दैन, माटोलाई झन् सस्टेनेबल बनाएर राख्छन्। हामीले डिएपी, युरिया, पोटास मात्र भन्दैनौँ, सँगसँगै प्राङ्गारिक मल पनि भनेको हुन्छौँ, 5 डोको 10 डोको राख्नलाई भनेको हुन्छौँ। यसरी गऱ्यो भने समस्या हुँदैन। तर किसानले के देखिएको छ भने एउटा मात्र रासायनिक मल हाल्ने, प्राङ्गारिक मल नहाल्ने। प्राङ्गारिक मल हालेन भने रासायनिक मल पनि त्यति जस्तो मात्रामा काम गर्नुपर्ने हो त्यस्तो किसिमले काम गर्दैन।
0: भनेपछि रासायनिक मल पनि हाल्नु पर्यो, प्राङ्गारिक मल यता गोबर मल पनि हाल्नु पर्यो,
5: किनभने कार्बन जति मात्र अर्ग्यानिक म्याटर जति माटोमा हुन्छन् त्यति नै रासायनिक मल राम्रोसँग काम गर्छन्। जसरी कार्बनको मात्रा घट्छन्, अर्ग्यानिक म्याटरको मात्रा घट्छन्, प्राङ्गारिक पदार्थको मात्रा चाहिँ यो माटोमा घट्छ, त्यसपछि रासायनिक मलले पनि सोचे जस्तो काम गर्दैन।
0: पछिल्लो समय चाहिँ रासायनिक मलको विकल्प बन्दै ढैँचा भनेर आउँछ कि, अनि कतिपय माटो विज्ञहरूले चाहिँ ढैँचा प्रयोग गर्नु राम्रो पनि हो, माटोलाई राम्रो गर्छ, तर यो रासायनिक मलकै सट्टामा काम गर्ने सक्ने सम्भावना चाहिँ कतिको छ ढैँचाले?
5: ढैँचाले के गर्छन् भने यहाँलाई विशेष गरी धान रोप्नुभन्दा पहिला अथवा जुनसुकै बाली लगाउनुभन्दा पहिला ढैँचा लगाउने यो लामो समयदेखि हुँदै
0: आएको परम्परागत अभ्यास पनि हो,
5: परम्परागत अभ्यास हो। यसले चाहिँ माटोमा प्राङ्गारिक पदार्थको मात्रा बढाउँछ।
1: कृषि वैज्ञानिक डाक्टर उज्ज्वल कुमार कुशुवासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौँ। सामुदायिक रेडियो प्रसारक सङ्घद्वारा सञ्चालित सिआइएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
0: अब काठमाडौँ उपत्यका सहित देशभर आफू खुसी मासु पसल खोल्न नपाइने, वन उजाड्ने र अतिक्रमण गर्ने विरूद्ध कडा कार्यवाही हुँदै, खोलाले बगाउँदा एक बालिकाको मृत्यु, बेपत्ता दुईको खोजी कार्य जारी।
1: स्थानीय तहको चुनावको माहौल बनाउँदै दलहरू पुराना दल आन्तरिक किचोलोमा उम्मेद्वार खोज्न रासपा अघि, काङ्ग्रेसले महाधिवेशन समयमै सम्पन्न गर्न विधान संशोधन गर्दै, सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै,
0: मधेसमा ट्रान्सफर्मर चोरी बढ्दै किसान र सर्वसाधारण मारमा, गौरवको 5 सिंचाइ आयोजना 5 वर्षभित्र पूरा गर्ने लक्ष्य, पोखरा र गौतम बुद्ध विमानस्थलबाट उडान नभएपछि केन्द्रीय कोषबाट ऋण तिर्दै प्राधिकरण,
1: विश्वका 10 मध्ये 4 स्वास्थ्य संस्थाले मात्रै सरसफाई मापदण्ड पूरा गर्ने गरेको अध्ययन सार्वजनिक, प्यालेस्टाइनी नागरिकको सुरक्षाका लागि संयुक्त राष्ट्रसंघको आह्वान, युक्रेनमा रूसी रकेट आक्रमणमा 10 जनाको मृत्यु,
0: र नेपालमा अन्तर्राष्ट्रिय स्क्वास प्रतियोगिता आयोजना हुने, विद्यालयमा कराते विकासका लागि विद्यालय खेलकुद महासंघ र कराते महासंघबीच सहमति, नेपालीको आयोजनामा इटालीमा T10 क्रिकेट लिग हुने।
1: साझा खबरको अन्त्यमा अब कार्टुन हामीले नयाँ पत्रिकामा रवि मिश्रले बनाउनु भएको कर्नर किक शीर्षकको कार्टुनलाई लिएका छौँ। यो कार्टुन मन्त्रीले हेलिकप्टर चढेको विषयलाई व्यङ्ग्य गर्न खोजिएको छ। केही दिन अगाडि एकजना मन्त्रीलाई सामान्य स्वास्थ्य अवस्थामा केही गडबडी आएपछि हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौँ ल्याएको प्रसङ्ग जोड्न खोजिएको छ। यो विषय हिजोको संसदमा पनि उठेको थियो। दुईजना व्यक्ति यहाँ कुराकानी गरिरहेको जस्तो देखाइएको छ, माथि हेलिकप्टर उडिरहेको जस्तो देखाइएको छ र बिचमा यस्तो लेखिएको छ, हामीलाई पखाला लाग्दा भट्टटटटट आवाज आउँथ्यो, मन्त्रीलाई रुगा।
0: हवस् त, प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
6: यो कृष्ण सार FM
7: 94 MHz कृष्ण सार जत्तिकै तेज।
8: अब प्रस्तुत छ पश्चिम डायरी।

0: नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरीमा लक्ष्मी तिमिलसेना र रामप्रसाद आचार्यको हार्दिक स्वागत छ। पश्चिम डायरी रेडियो जाजरकोट एफएम 105.6 मेगाहर्जमा पनि प्रसारण भइरहेको छ। सुरु गरौँ पश्चिम डायरीका मुख्य खबरका शीर्षकहरू।
1: नेपालगञ्ज शहरमा आवश्यकताभन्दा बढी अटो समस्या बन्दै नेपालगञ्जमा नवीकरण गर्न आह्वान, कोहलपुरमा भने दर्ता बिना चल्न नदिइने।
0: लामो समयदेखि रोकिएको नेपालगञ्ज पोखरा सिधा उडान पुनः सञ्चालन, बाँके राष्ट्रिय निकुञ्जमा टाइम कार्डको समय घटाइयो, राजमार्गको यात्रा सहज हुने।
1: बाँके जिल्ला विपदको उच्च जोखिममा, 17,000 बढी घरधुरी प्रभावित हुन सक्ने, सुरक्षित मातृत्वमा फड्को मार्दै बाँकेको नरैनापुर गाउँपालिका।
0: र बाँके प्रहरीद्वारा हवाई फायर गरी 14 किलो बढी चरेस बरामद, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घ निर्वाचन, गलत संस्कार विरुद्ध स्वतन्त्र व्यवसायीको समूहको उम्मेदवारी।
2: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
3: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श, र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
2: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
3: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
2: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
3: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके। सञ्चालक पुरन चौधरी।
2: सम्पर्क नम्बर 98480-2697, 98580-2697 र 98014-83-697।
3: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
0: पश्चिम डायरीको सुरुमा मौसम सम्बन्धी जानकारी। आज 2083 भदौ 3 गते बुधबार, नेपालगञ्जको मौसम अहिले सफा रहेको छ। आज नेपालगञ्जको न्यूनतम तापक्रम 27 डिग्री सेल्सियस र अधिकतम तापक्रम 32 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा देशको पश्चिममा सर्दर स्थानभन्दा उत्तरतिर र पूर्वमा सर्दर स्थानको आसपास रहेको छ। देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। देशका पहाडी भूभागका धेरै स्थानमा बागमती, गण्ड कि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मध्य प्रदेशका साथै कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। यस्तै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। कोशी प्रदेशको तराई र मध्य प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
1: नेपालगञ्जमा अटो तथा ई रिक्सा आम नागरिकका लागि सहज र सस्तो यातायातको साधन बनेका छन्। तर पछिल्लो समय यिनै सवारी साधनको सङ्ख्या, दर्ता, पार्किङ, रुट र चालकको नियमनसँग जोडिएका समस्या बढ्दै जाँदा सहरको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। सडकमा जथाभावी रोक्ने, यात्रु चढाउने ओह्राल्ने, लेन अनुशासन उल्लङ्घन गर्ने र मुख्य बजार क्षेत्रमा पार्किङ गर्ने प्रवृत्तिले पैदल यात्रीदेखि अन्य सवारी चालकसम्मलाई समस्या परेको गुनासो छ। नेपालगञ्जमा ई रिक्सा व्यवस्थापनको समस्या नयाँ होइन। नेपालगञ्ज उपमहानगरपालिकाले यस अघि नै ई रिक्साको रेकर्ड राख्ने, जथाभावी पार्किङ नियन्त्रण गर्ने, उचित भाडादर कायम गर्ने र रुट छुट्याउने योजना अघि सारेको थियो। उपमहानगरपालिकाले नै नगरमा आवश्यकताभन्दा बढी ई रिक्सा भइसकेको भन्दै दर्ता र नियमनलाई प्राथमिकता दिएको थियो। तर उपमहानगरपालिकाले यो प्रयास अझै सफल बनाउन सकेको छैन। यसैबीच बाँकेको कोहलपुर नगरपालिकाले अनुमति बिना अटो तथा इरिक्सा सञ्चालन गरेको भेटिए कारवाही गर्ने चेतावनी दिएको छ। पालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले गत साउन 29 गते सूचना जारी गर्दै एक साताभित्र नगरपालिकामा अटो तथा इरिक्सा सूचीकरण गर्न सूचना जारी गर्नुभएको छ। नगरपालिकाले अटो तथा इरिक्सा सूचीकरणका लागि यातायात व्यवस्था कार्यालयमा दर्ता तथा नवीकरण भएको हुनुपर्ने, बिमा सवारी चालक अनुमति पत्र, सवारी धनीको नागरिकता आवश्यक पर्ने जनाएको खबर दैनिक नेपालगञ्जले छापेको छ।
0: लामो समयदेखि रोकिएको नेपालगञ्ज पोखरा सिधा हवाई उडान पुनः सञ्चालन हुने भएको छ। बुद्ध एयरले आगामी भदौ 31 गतेदेखि यो रुटमा नियमित उडान सुरु गर्ने भएको हो। बुद्ध एयर नेपालगञ्जका प्रमुख विनीत शाहका अनुसार नेपालगञ्ज पोखरा रुटमा आइतबार, बुधबार र शुक्रबार गरी सातामा 3 उडान हुनेछन्। उडानका लागि टिकट बुकिङ खुला भइसकेको उहाँले बताउनु भएको छ। हामी उडानलाई नियमित गर्ने तयारीमा छौँ, उहाँले भन्नुभयो। यात्रुको चाप र मागका आधारमा हरेक दिन उडान सुनिश्चित हुन सक्छ। पोखरा जाने यात्रुले लामो समयदेखि सिधा हवाई सेवाको प्रतीक्षा गरिरहेका बेला उडान पुनः सुरु हुन लागेको हो। स्थल मार्गबाट पोखरा पुग्ने यात्रा जोखिमपूर्ण बन्दै गएको र वर्षायाममा पहिरोका कारण सडक पटक पटक अवरुद्ध हुने गरेकाले हवाई सेवा सञ्चालनले यात्रुलाई सहज हुने अपेक्षा गरिएको छ। दसैँ नजिकिँदै गर्दा उडान सञ्चालनमा आउनुले पोखरा जाने यात्रुलाई थप राहत पुग्ने पर्यटन व्यवसायीको भनाइ छ। बुद्ध एयरले नयाँ उडान भाडा दर अनुसार नेपालगञ्जबाट पोखराका लागि न्यूनतम ई क्लासको भाडा 8,013.37 रुपियाँ कायम गरेको छ। अधिकतम वाई क्लासको भाडा 12,181.53 रुपियाँ पुगेको छ। पोखराबाट नेपालगञ्ज आउने यात्रुका लागि न्यूनतम भाडा 7,913.37 रुपियाँ र अधिकतम भाडा 12,081.53 रुपियाँ तोकिएको छ। दैनिक नेपालगञ्जले खबर लेखेको छ।
1: बाँकेमा बाढी, डुबान, आगलागी, सडक दुर्घटना, हुरी बतास, चट्याङ लगायतका विपदबाट ठूलो संख्यामा उच्च जोखिममा रहेको पाइएको छ। जिल्ला विपद व्यवस्थापन समितिले तयार पारेको जिल्ला विपद पूर्व तयारी तथा प्रतिकार योजना 2083ले जिल्लाका विभिन्न स्थानीय तहमा विपदको जोखिम उच्च रहेको देखाएको छ। योजनामा उल्लेखित विवरण अनुसार जिल्लाका 8 स्थानीय तहमा विपदबाट सम्भावित रूपमा 17,243 घरधुरी र 85,638 जनसङ्ख्या प्रभावित हुन सक्ने आकलन गरिएको छ। सबैभन्दा बढी जोखिम डुडुवा गाउँपालिकामा देखिएको छ। डुडुवामा 3,682 घरधुरीका 19,552 जना प्रभावित हुन सक्ने अनुमान गरिएको छ। राप्तीसोनारी गाउँपालिकामा 3,297 घरधुरीका 17,695 जना, नरैनापुर गाउँपालिकामा 3,163 घरधुरीका 15,470 जना र कोहलपुर नगरपालिकामा 3,163 घरधुरीका 13,266 जना प्रभावित हुन सक्ने योजनामा उल्लेख छ। हाइवे पोस्टले खबर लेखेको छ।
0: बाँकेको दुर्गम क्षेत्रका रूपमा रहेको नरेनापुर गाउँपालिकाले सुरक्षित मातृत्वको क्षेत्रमा सकारात्मक परिवर्तन गरेको छ। नरेनापुरमा अहिले घरमै सुत्केरी गराउने प्रवृत्ति घट्दै गएको छ। वडा स्तरमा गाउँमै प्रसूति सेवा केन्द्र सञ्चालनमा आएपछि घरमै सुत्केरी गराउने पुरानो परम्परामा परिवर्तन आएको नरेनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहले बताउनुभयो। विगतमा घरमै सुत्केरी गराउँदा धेरै आमा र नवजात शिशुको स्वास्थ्यमा जोखिम पर्ने गरेको थियो, तर अहिले बाँकेको दुर्गम नरेनापुर गाउँपालिकामा त्यो तस्विर बदलिएको छ। शाहले भन्नुभयो, घरमै सुत्केरी गराउने प्रवृत्ति घट्दै गएको छ। वडाका वडामा सञ्चालनमा रहेका बर्थिङ सेन्टर सुरक्षित मातृत्वका लागि भरपर्दा केन्द्रका रूपमा स्थापित हुँदै गएका छन्। उहाँका अनुसार आर्थिक वर्ष 2082-83 नरेनापुर गाउँपालिकाका विभिन्न प्रसूति सेवा केन्द्रबाट 1,151 महिलाले सुरक्षित प्रसूति सेवा लिएका छन्। संस्थागत सुत्केरीको संख्या निरन्तर बढ्दै जानु, सुरक्षित मातृत्वप्रतिको सचेतना र स्थानीय सरकारले गरेको लगानीको प्रतिफल हो। यता कुनै समय स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेको नरेनापुर अहिले सुरक्षित मातृत्वको क्षेत्रमा उदाहरणीय परिवर्तनतर्फ अघि बढिरहेको नरेनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनु भएको छ। दैनिक नेपालगञ्जले खबर लेखेको छ। पश्चिम डायरीमा बाँकेको धुमैया जलाधार पार्क पर्यटकीय नयाँ गन्तव्य भन्दै,
6: दैनिक हाम्रो यस पार्कमा 150-200 जति पर्यटकहरू आउने गर्नुभएको छ।
0: लगायतका खबर सुनाउन अझै बाँकी नै छन्। तपाईँ कृष्णसार एफएमको साथमा रहनुहोला।
7: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
2: हो नि बहिनी, छोरीलाई 16 वर्षमै राम्रो केटा भेटियो, अब त चिन्ता सकियो, ढुक्क भइयो।
7: दाई, नानी त अझै 16 वर्षकी मात्रै भइन्, तपाईँले ठुलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् दाई, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाई।
2: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ? मेरो बेइज्जत हुन्छ।
7: दाई, समाजले भनेको सबै कुरा सही हुँदैन। बाल विवाहले छोरीको भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि तोड्न सक्छ। नेपालको संविधान 2072 प्रत्येक बालबालिकालाई बाल विवाहबाट संरक्षित हुन पाउने हकको व्यवस्था गरेको छ। नेपालको कानुन अनुसार 20 वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन। यसरी गरेको विवाह स्वत बदर हुनेछ। यदि कसैले 20 वर्ष उमेर नपुगी विवाह गर्ने गराउने गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको छ।
2: हुन्छ बहिनी, तिमीले मेरो आँखा खोलिदेऊ। अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन, सपनाको किताबको भारी हुनेछ, र उनी पढेर सक्षम भएपछि मात्रै विवाहबारे सोच्नेछु।
8: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
9: बाल विवाह रोकौं, बाल बालिकाको भविष्य जोगाऊ।
3: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेसनल नेपाल र रेडियो कृष्णसार FM द्वारा जनहितमा जारी सन्देश।
4: यो कृष्णसार FM
5: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
0: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरी कृष्णसार एफएम .com इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब रेडियो सामग्री। बाँकेको राप्ती सुनारी गाउँपालिका वडा नम्बर 5 रहेको धुमैया जलाधार क्षेत्र अहिले जैविक विविधता संरक्षणसँगै पर्यटकीय नयाँ गन्तव्यको रूपमा विकास हुँदै गएको छ। प्राकृतिक ताल, खोला तथा वन क्षेत्रको संरक्षण गर्दै निर्माण गरिएको पार्कले सामुदायिक वनका उपभोक्ताको लागि रोजगारी र आय आर्जनको अवसर समेत सृजना गर्न थालेको छ। लक्ष्मी तिमिसनाको रिपोर्ट।
10: हरियाली, जङ्गल, प्राकृतिक ताल र खोलाले घेरिएको धुमैया जलाधार क्षेत्रको प्राकृतिक सौन्दर्य आफैमा आकर्षक छ। यही प्राकृतिक सम्पदालाई संरक्षण गर्दै सिद्धेश्वरी सामुदायिक वन उपभोक्ता समूहको सहभागितामा धुमैया जलाधार पार्क निर्माण गरिएको हो। पार्कमा रहेका प्राकृतिक ताल तथा खोलाहरूलाई संरक्षण गरिएको छ भने पर्यटकलाई लक्षित गर्दै ढुङ्गेधारा, टी हाउस लगायतका संरचना निर्माण भएपछि पर्यटकको रोजाई बन्न थालेको हो। सिद्धेश्वरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सबिन पुनमगर:
6: अहिले सामान्य यहाँ रहेको प्राकृतिक पोखरीलाई चाहिँ व्यवस्थापन गर्ने कामहरू चेकड्याम गरेर र एउटा चाहिँ टहरो र दुईवटा गोलुहरू हाल्यौँ। र त्यसै गरी हाम्रो फेरि पुनः यो चाहिँ पार्क अलि चल्दै गइसकेपछि पर्यटकहरूको चाप बढ्दै गइसकेपछि हाम्रो सम्वर्धन परियोजनाबाट पनि हामीलाई 13,12,840 रुपियाँ प्राप्त भयो र समूहको तर्फबाट पनि हामीले 7,00,000 रुपियाँ लगानी गरेर अन्य यहाँ तपाईँको यो तारबारका टोयलेटहरू भए, 3 गोलघरहरू भए, बस्ने बेन्चहरू भए, अनि त्यसपछि यो ट्री हाउसहरू हामीले बनायौँ र अहिले जो दैनिक हाम्रो यस पार्कमा 150-200 जति पर्यटकहरू आउने गर्नुभएको छ।
10: धुमैया जलाधार क्षेत्रमा रहेका प्राकृतिक स्रोत र जैविक विविधतालाई संरक्षण गर्नु नै यस पार्कको मुख्य उद्देश्य रहेको छ। 2080 सालमा सामुदायिक वनको 7,00,000 रुपियाँबाट सुरु गरिएको यो अभियानले अहिले पछिल्लो समय राप्ती सोनारी गाउँपालिका, पर्यटन कार्यालय कोहलपुर र सम्वर्धन परियोजनाको सहयोग भएसँगै वन संरक्षणसँगै स्थानीय उपभोक्तालाई रोजगारी र आय आर्जनको अवसर पनि सिर्जना भएको छ। सिद्धेश्वरी सामुदायिक वन उपभोक्ता समिति सचिव निमकला बस्नेत:
11: प्राकृतिक भएको हुनाले हाम्रो प्राय बाहिरबाट आउने जनसङ्ख्या धेरै हुन्छ, अनि यहाँ हामीले प्राय अब यो उसको भूगोलको हिसाबले गर्दा अलिअलि कहीँ कङ्क्रिट गरे हामीलाई नत्री हाम्रो प्राय उसको छ टहरको हामीले बनाएका छौँ। हाम्रो यहाँ दैनिक बढी चल्ने भनेको वैशाख जेठ असारको महिना 3-4 महिना हाम्रो यहाँ बढी हुन्छ। दैनिक 250-300 मान्छे आउँछन् यहाँ। हाम्रो यहाँ यो रोजगारको लागि अब हामीले पहिले 11 जना समिति छ, 11 जना समितिमा सल्लाह गरेर हामीले 4 जना, एकजना टिकट काट्ने हाम्रो विपन्न परिवारको एकजना अङ्कल हुनुहुन्छ, उहाँलाई राखेका छौँ।
10: पार्क निर्माणमा यहाँको जैविक विविधतालाई मुख्य आधार बनाइएको छ। वन पानीका मुहान, ताल तथा खोलाको संरक्षण गर्दै पर्यटकीय गतिविधिहरूलाई अगाडि बढाइएको छ। यहाँ बाघको प्रतिमा, टी हाउस, ढुङ्गेधारा मुख्य आकर्षकका रूपमा रहेका छन्। यहाँ शुद्ध खाने पानीको पनि व्यवस्था गरिएको छ भने यस्ता गतिविधिले पर्यटन प्रवर्धनमा टेवा पुग्ने विश्वास गरिएको छ। सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल बाँकेका उपाध्यक्ष रामबहादुर भण्डारी,
12: खास गरी सम्वर्धन परियोजनालाई पनि यस्तो ठाउँमा चाहिँ लगानी गर्दा यहाँको चाहिँ विकास, वृद्धि विकास गर्न पाउँदा चाहिँ सम्वर्धन परियोजनालाई पनि एउटा चाहिँ गौरव चाहिँ महसुस भएको छ र यहाँको स्थानीय समुदायलाई पनि सम्वर्धन परियोजनाले गरेको सहयोगप्रति चाहिँ साह्रै आभारी हुनुहुन्छ। उहाँले जसरी चाहिँ पर्यटकलाई यहाँ चाहिँ भित्र्याउन सकेर उहाँहरू स्वरोजगार हुनका निमित्त पनि सम्वर्धन परियोजनाले गरेको सहयोगले इट्टामा इट्टा थप्ने काम चाहिँ गरेको चाहिँ हामीले महसुस गरेका छौँ।
10: जैविक विविधताको संरक्षणसँगै स्थानीय समुदायको आर्थिक विकास र पर्यटन प्रवर्धनलाई जोडेर निर्माण गरिएको धुमैया जलाधार पार्क अहिले राप्ती सोनारीको नयाँ पर्यटकीय गन्तव्य बन्न थालेको छ।
1: रेडियो सामग्रीपछि अब बाँकी खबर। बाँकी राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने पूर्वपश्चिम महेन्द्र राजमार्गमा सवारी साधनको यात्रा समय घटाइने भएको छ। निकुञ्जको ओभरी चेकपोस्टदेखि खैरी चेकपोस्टसम्म लागू हुँदै आएको टाइम कार्डको समय घटाएर अब न्यूनतम 21 देखि अधिकतम 24 मिनट कायम गरिने भएको हो। हाल उक्त दूरी पार गर्न न्यूनतम 24 देखि अधिकतम 28 मिनटको समय निर्धारण गरिएको छ। नयाँ व्यवस्थापछि सवारी साधनले यसअघिभन्दा कम समयमा निकुञ्ज क्षेत्र पार गर्न पाउनेछन्। कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा बुधबार भएको समन्वयात्मक बैठकले यस्तो निर्णय गरेको हो। निकुञ्ज क्षेत्रभित्र सवारी आवागमनलाई सहज बनाउने र अनावश्यक रूपमा यात्रा समय नलम्बिने अवस्था सिर्जना गर्ने उद्देश्यले टाइम कार्डको समय घटाउने निर्णय गरिएको हो। बाँकी राष्ट्रिय निकुञ्ज नियमावली 2071 प्रति घण्टा 40 किलोमिटरका दरले 14.2 किलोमिटर दूरी पार गर्नुपर्ने समय निर्धारण गरेको छ। सोही आधारमा गरिएको वैज्ञानिक विश्लेषणबाट उक्त दूरी 21 देखि 24 मिनटभित्र पार गर्न सकिने देखिएपछि नयाँ समय लागू गर्ने निर्णय गरिएको कोहलपुर नगरपालिका वडा नम्बर 12 वडाध्यक्ष वीरेन्द्र शाहले बताउनु भएको खबर दैनिक नेपालगञ्जमा छ।
0: प्रहरीले बाँकेको कोहलपुरबाट 14 किलो 760 ग्राम अफिम सहित 2 जनालाई पक्राउ गरेको छ। पक्राउ गर्न खोज्दा उनीहरूले भाग्ने प्रयास गरेपछि प्रहरीले चेतावनी स्वरूप 1 राउन्ड हवाई फायर गरेको थियो। लागु औषध नियन्त्रण ब्युरोका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक जीवन निरोलाका अनुसार लागु औषध बिक्री वितरण गर्ने गृहमाथि निगरानी गर्ने क्रममा लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्ज र सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार राति करिब 8 बजे उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीलाई देखेर भाग्न खोजेपछि 1 राउन्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको सहप्रवक्ता निरोलाले बताउनु भयो। पक्राउ पर्नेमा रुकुम पूर्वी को सिस्ने गाउँपालिका 43 वर्षीय कर्णबहादुर बुढा र बाँकेको कोहलपुर नगरपालिका 6 का 60 वर्षीय टोपजङ गिरी रहेका छन्। प्रहरीले उनीहरूको साथबाट 14 किलो 760 ग्राम अफिम चोप तथा 2 थान मोबाइल फोन बरामद गरेको प्रहरीले जनाएको छ। गोर्खापत्र अनलाइनमा सिराज खानले खबर लेख्नु भएको छ। पश्चिम डायरीमा अन्य खबर सुनाउन अझै बाँकी नै छन्। तपाईँ कृष्णसार एफएमको साथमै रहनुहोला।
7: कौशल्या मेमोरियल हस्पिटलद्वारा 1 महिने फ्री ओपिडी सेवा सुरु भएको छ।
13: कोहलपुर 9 हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञद्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म 1 महिनासम्म फ्री ओपिडी सेवा सञ्चालन भएको छ।
14: प्रदान गरिने सेवाहरू:
7: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतोपानी बग्ने समस्या,
13: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
7: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसुति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
13: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके,
7: सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
15: हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
16: सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी कुलमा पछाडी, सम्पर्क नम्बर 081-538-055 र 98-588-964।
17: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
18: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ENT विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ENT कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू: एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081-531-380, मोबाइल 98-580-30-479 र 98-480-21-380।
19: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
20: हरेक सामानको खरिदमा 1,000-20,000 सम्म छुट, 10-15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
21: अहिले थमाथम बिक्री भइरहेको छ।
19: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
20: सम्पर्क 97-05-11-48-70।
19: सोफा हब नेपालगञ्ज,
20: विश्वासमा नम्बर एक,
19: क्वालिटीमा सबैभन्दा बेस्ट।
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
0: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरी कृष्णसारएफएम.com इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर। नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको आसन्न निर्वाचनका लागि अध्यक्ष पदका उम्मेद्वार ध्रुव दाहालले सङ्घको विकृति, विसङ्गति, गुटबन्दी र गलत संस्कारका विरुद्ध स्वतन्त्र व्यवसायी समूहले उम्मेदवारी दिएको बताउनु भएको छ। मङ्गलबार सचिवालय सञ्चालनमा ल्याएको स्वतन्त्र व्यवसायी समूहले पत्रकार सम्मेलन गर्दै 3,800 बढी सदस्य रहेको सङ्घमा 20-30 जनाले सहमतिका नाममा साझा उम्मेदवार भन्दै अघि सार्नु स्वीकार्य नहुने बताउनु भएको छ। सङ्घमा रहेको व्यतिथि लुकाउन खोजिएको छ। महासचिव पदका उम्मेद्वार दिपेन्द्र कुमार जोशीले भन्नुभयो, हामी निर्वाचन भएर गएपछि फाइल खोल्नेछौँ, बिल भौचर र यसअघि गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्छौँ। पत्रकार सम्मेलनमा वक्ताहरूले 2081 सालको प्रादेशिक मेलाका लागि सङ्घबाट सापट्टि लिएको भनिएको 29 लाख रुपियाँको अडिट नगरिनुले भ्रष्टाचार भएको अनुमान गर्न सकिने बताएका थिए। टेकबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सुनिल सिंह हमालले गर्नुभएको थियो, दैनिक नेपालगञ्जले खबर लेखेको छ।
1: बाँकेमा प्रहरीले अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। नेपालगञ्ज उपमहानगरपालिका 2 पुष्पलाल चोकबाट दाङ तुल्सीपुर उपमहानगरपालिका 18 का 21 वर्षीय प्रकाश खड्कालाई प्रहरीले सोमबार दिउँसो नियन्त्रणमा लिएको हो। अस्थायी प्रहरी पोस्ट बस पार्कबाट खटिएको प्रहरी टोलीले शङ्का लागेर जाँच गर्दा ब्राउन सुगर जस्तो देखिने 200 मिलिग्राम पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। बरामद पदार्थसहित खड्कालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको खबर हाइवे पोस्टमा छ।
0: कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर साईले बुधबार प्रदेश सभाबाट विश्वासको मत लिनुहुने भएको छ। बैठक आज दिउँसो 3 बजे तय गरिएको छ। सरकार गठन भएको करिब 3 सातापछि मुख्यमन्त्री साईले आफ्नो नेतृत्वको सरकारलाई प्रदेशसभाको समर्थन रहेको पुष्टि गर्ने विश्वासको मत लिन लाग्नु भएको हो। नेकपा एमालेको समर्थनमा साउन 12 गते मुख्यमन्त्री नियुक्त हुनुभएका साईले विश्वासको मतका लागि सोमबार प्रदेशसभा सचिवालयमा औपचारिक पत्र दर्ता गराइसक्नु भएको छ। वैधानिक व्यवस्थाअनुसार प्रदेशसभामा आफ्नो पक्षमा बहुमत रहेको पुष्टि गर्नु पर्ने भएपछि उहाँले विश्वासको मत लिन प्रक्रिया अगाडि बढाउनु भएको हो मिसन टुडेले खबर लेखेको छ।
1: जिल्ला प्रहरी कार्यालय बर्दियाले साउन महिनामा सम्पादित प्रगति सार्वजनिक गरेको छ। कार्यालयले साउन महिनामा अपराध अनुसन्धान तथा नियन्त्रण, शान्ति सुरक्षा तथा प्रहरी कार्य र अन्यतर्फ हासिल गरेका प्रगतिहरू सार्वजनिक गरेको हो, जस अनुसार अपराध अनुसन्धान तथा नियन्त्रण र शान्ति सुरक्षा तथा प्रहरी कार्यतर्फ समान 10-10 वटा र अन्य शीर्षकतर्फ 4 वटा उपशीर्षकमा मासिक प्रगति सार्वजनिक गरेको हो। कार्यालयका प्रहरी निरीक्षक तथा निमित्त सूचना अधिकारी वीरेन्द्र बहादुर बोहराका अनुसार साउन महिनामा कुल 80 वटा मुद्दा दर्ता भएका थिए, जसमध्ये जघन्य अपराधका 7 वटा, गम्भीर अपराधका 5 वटा, महिला तथा बालबालिकासँगै ज्येष्ठ नागरिकसँग सम्बन्धित 10 वटा, आर्थिक अपराधसँग सम्बन्धित घटना 8 वटा दर्ता भएको उहाँले बताउनुभयो। चालु मुद्दाका 61 जनालाई पक्राउ गरिएको कार्यालयद्वारा जारी प्रगति विवरणमा उल्लेख छ। विभिन्न फैसलाको कार्यान्वयन गर्दै 17 पुरुष र 2 जना महिला पक्राउ गरिएको जनाइएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ कुल 78 वटा उजुरी परेको र हराएका 30 जनालाई फेला पारेको बर्दिया प्रहरीले जनाएको छ। घरेलु हिंसा शीर्षकतर्फ 45 वटा उजुरी मध्ये सम्पूर्ण उजुरी उप मिलापत्र गराइएको र अदालत समेत पठाइएको प्रहरी निरीक्षक बोहराले बताउनुभयो। स्थानीय तहहरूमध्ये सबैभन्दा धेरै गुलरिया नगरपालिकाका 36, बढैयाताल गाउँपालिकाका 4 वटा, मधुबन नगरपालिकाका 2 वटा, ठाकुरबाबा नगरपालिकाको 1 वटा र अन्य जिल्लाका 2 वटा उजुरी परेको खबर मिसन टुडेमा प्रकाशित छ।
0: नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न प्रमुख सडक र चोकमा फेरि एकपटक ठूलो संख्यामा छाडा चौपाय देखिन थालेका छन्। व्यस्त सडक र चोकमा रहेका छाडा चौपायका कारण आवागमनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम समेत बढ्दै गएको स्थानीयको गुनासो छ। नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले पछिल्लो समय फेरि धम्बुजी चोक, सुर्खेत रोड, बिपी चोक, भेरी अस्पताल चोक, गणेशमान चोक, पुष्पलाल चोक, त्रिभुवन चोक तथा सदर लाइन क्षेत्रमा छाडा चौपायको बिगबिकी बढेको बताउनुभयो। उहाँले छाडा चौपाय नियन्त्रणका लागि लामो समयदेखि माग र प्रयास गरिए पनि नगरवासीले यस समस्याबाट मुक्त पाउन नसकेको बताउनुभयो। यसै गरी नागरिक अगुवा डाक्टर विनोद कर्णले पनि नगरको व्यस्त बजार र चोकमा फेरि चौपाएको संख्या बढ्दै गएकाले नागरिकलाई आवागमनमा समस्या हुन थालेको बताउनु भएको छ।
1: डुडुवा गाउँपालिका 5 कम्दीमा रक्षाबन्धन कप खुला फुटबल प्रतियोगिता 2083 आयोजना हुने भएको छ। प्राकृतिक बाल क्लब र नवदुर्गा युवा क्लबको आयोजनामा स्थानीय युवामा खेलकुदप्रतिको रुचि बढाउने तथा आपसी भाइचारा, एकता र सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागि हो।
0: रुकुम पश्चिममा विषालु सर्पको टोकाइबाट एक बालकको ज्यान गएको छ। सोमबार राति मुसीको नगरपालिका 7 झारी गाउँ बस्ने शेरबहादुर घरतीका 13 वर्षीय छोरा हेमन्त घरतीको सर्पको टोकाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ। यिनै खबरसँगै बिहान 6:30 बजेको पश्चिम डायरी सकियो। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट।
1: नेपालगञ्ज सहरमा आवश्यकताभन्दा बढी अटो समस्या बन्दै नेपालगञ्जमा नवीकरण गर्न आह्वान। कोहलपुरमा भने दर्ता बिना चल्न नदिइने।
0: लामो समयदेखि रोकिएको नेपालगञ्ज पोखरा सिधा उडान पुनः सञ्चालन। बाँके राष्ट्रिय निकुञ्जमा टाइम कार्डको समय घटाइयो। राजमार्गको यात्रा सहज हुने।
1: बाँके जिल्ला विपदको उच्च जोखिममा 17,000 बढी घरधुरी प्रभावित हुन सक्ने। सुरक्षित मातृत्वमा फड्को मार्दै बाँकेको नरैनापुर गाउँपालिका।
0: र बाँके प्रहरीद्वारा हवाई फायर गरी 14 किलो बढी चरेस बरामद। नेपालगञ्ज उद्योग वाणिज्य सङ्घ निर्वाचन। गलत संस्कार विरुद्ध स्वतन्त्र व्यवसायी समूहको उम्मेदवारी। हस्त पश्चिम डायरीका प्राविधिक साथी विनुसँगै लक्ष्मी र म रामप्रसाद पनि बिदा हुन्छौँ। आज भदौ 3 गते बुधबार 19 अगस्तका दिन सबैका लागि शुभ रहोस्। नमस्कार।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक
2: टाइम चेक अहिले ठीक 7 बजेको छ
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
4: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
5: बीर डेंटल, बीर डेंटल, बीर डेंटल।
6: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दांत तथा मुख संबंधी संपूर्ण उपचार काठमांडू तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आर के लामिछाने द्वारा उपचार गरिन्छ।
7: डाक्टर लामिछाने द्वारा गरिने विशेष उपचारहरू दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
6: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
7: फोन नम्बर 081-532-375।

0: कहिले पनि यो एक्सट्रीम एनर्जी ड्रिंक
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
2: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
2: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
3: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 98 61 14 16 99।
4: आज म एकदम खुसी छु।
5: होइन, आज किन यसरी हाँस्दै आएकी छौ त?
4: आज मैले रेडियो कृष्णसारमा एउटा राम्रो कलेजको विज्ञापन सुने, मलाई त्यहाँको विशेषता एकदम मन पर्यो, म त भोलि नै बाबालाई भनेर जान्छु।
5: ए हो र, ल ल भन न त, तिम्रो रोजाई कस्तो रहेछ, हामी पनि जानु।
4: ल सुन, त्यहाँ त गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 अवस्थित जिएम कलेजको बिबिएस प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ। अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू, पर्याप्त अतिरिक्त क्रियाकलापहरू, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, एजुकेसनल टुर, सिए काउन्सिलिङ क्लास सञ्चालन, मोटिभेसनल क्लास, आइसिटी क्लास, एसी क्लासरुम, इन्डस्ट्रियल फिल्ड भिजिट, क्रिकेट मैदान, बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप, क्यारियर काउन्सिलिङ, जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन्। यो विज्ञापन रेडियोमा सुनेपछि मैले त यहीँ जाने निर्णय गरेँ। अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो?
5: हो रहेछ, एकदमै ठिक लाग्यो मलाई त। अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज जिएम कलेज नेपालगञ्ज 12 मुक्तिपुर बाँकेमै भर्ना गर्छु।
4: ल सुन, त्यसो भए 98 5 80 40 388, 98 0 45 0 86 26 र 98 5 80 85 0 40 आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है।
5: ल ल हुन्छ हुन्छ ल।
6: नमस्ते दाई।
7: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
6: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
7: समयमै सही ठाउँमा गएछौ त, अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
8: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
9: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
4: हाम्रा विशेषताहरू:
9: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
4: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपीडी सेवा।
9: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाँझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
9: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
4: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
9: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
4: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%-50% विशेष छुट सेवा।
9: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
4: सम्पर्क फोन नम्बर 081 530 274 र 98 5 80 21 822।
0: यो कृष्णसार एफएम
10: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।

0: கைலி.
1: யோ கிருஷ்ணசார் எஃப்எம்
2: 94 MHz கிருஷ்ணசார் ஜத்திகே தேஸ்.
3: नमस्कार, रेडियो इलासमा म अधिवक्ता बसन्त गौतमको यहाँहरूलाई हार्दिक स्वागत छ। रेडियो कृष्णसार एफएम 94 MHz प्रत्येक हप्ताको बुधबार बिहान 7 बजेदेखि 8 बजेसम्म प्रसारण हुने रेडियो इजलासमा हामी कानुन, न्याय र मानव अधिकारका विषयमा बहस गर्दछौँ। आजको रेडियो इजलासमा हामी स्वास्थ्यको अधिकारसँग सम्बन्धित विषयमा बहस गर्दैछौँ र भेरी अस्पतालले हालै 136 वार्षिक उत्सव मनाएको छ। यसै सन्दर्भमा भेरी अस्पतालको सेवा प्रवाह र गुणस्तरका विषयमा बहस गर्न गइरहेका छौँ र बहसका लागि रेडियो इजलासमा उपस्थित भइसक्नु भएको छ भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर नमिल दरलाल। दरलाल डाक्टर साहब, रेडियो इजलासमा हार्दिक स्वागत छ।
4: हस्, धन्यवाद।
3: आराम हुनुहुन्छ डाक्टर साहब?
4: एकदम।
3: आज विशेष गरेर यो सुदूर र मध्यपश्चिम क्षेत्रकै एउटा मुटुमा रहेको भनौँ भेरी अस्पतालको गुणस्तर, सेवा प्रवाह लगायत पछिल्लो समय जुन चिकित्सकहरूमाथि चाहिँ स्वास्थ्य संस्थाहरूमाथि आक्रमण भइरहेछ त्यो विषय लगायतका यस विषयसँग सम्बन्धित स्वास्थ्यका विषयमा आज हामी डाक्टर साहबसँग छलफल गर्छौँ। त्योभन्दा अगाडि अलिकति डाक्टर साहबको व्यक्तिगत परिचयबाट सुरुवात गरौँ। यहाँले हुन त डाक्टर साहब भनेपछि नवीन दर्नाल भनेपछि डक्टरकै होइन परिचय आउँछ, त्यसमा पनि यहाँले चाहिँ आफ्नो परिचय आफैले दिनुपर्दा आफ्नो पहिचान कसरी दिनुहुन्छ डाक्टर?
4: नमस्कार सम्पूर्णमा, म डाक्टर नवीन दर्नाल, म हाल प्रमुख मेडिकल सुपरिन्टेन्डेन्टको रूपमा भेरी अस्पतालमा कार्यरत छु। म पेसाले एमडी अब्स्टेट्रिक एन्ड गाइनेकोलोजिस्ट पनि हुँ र यसमा अहिले मेरो नेपाल सरकारको सेवा प्रवेश 2070 सालदेखि मेडिकल अफिसरको रूपमा चाहिँ म सेवा प्रवेश गरेको थिएँ र मैले नेपाल सरकारको स्वास्थ्य सम्बन्धी सबभन्दा सानो युनिट जहाँ चाहिँ चिकित्सक बस्छन् त्यति तत्कालीन चाहिँ प्राथमिक स्वास्थ्य केन्द्रदेखि लिएर जिल्ला अस्पताल हुँदै प्रादेशिक अस्पताल त्यसै गरी संघीय संरचनामा पनि रहेका विभिन्न प्रदेश स्तरीय स्वास्थ्य निर्देशनालय, स्वास्थ्य मन्त्रालय लगायत त्यहाँको नेतृत्व सम्हाल्दै हाल चाहिँ भेरी अस्पताल संघीय अस्पताल को नेतृत्व सम्हालिरहेको छु अहिले।
3: हजुर, डाक्टर साहबको स्थायी ठेगाना?
4: मेरो स्थायी ठेगाना मेरो चाहिँ सन्धि खर्क नगरपालिका 7 अर्घाखाँची जिल्ला चाहिँ मेरो चाहिँ स्थायी ठेगाना।
3: हजुर, डाक्टर साहबलाई बाल्यकालदेखि नै यो स्वास्थ्य क्षेत्रमा मेडिकल क्षेत्रमा प्रवेश गर्ने इच्छा थियो अथवा कसैको प्रेरणाले?
4: पक्कै पनि, सानैदेखि त्यति बेला पनि म एसएलसी दिइराख्दाखेरि जिल्ला अस्पताल अर्घाखाँची जस्तो दुर्गम क्षेत्रमा रहेको जिल्ला अस्पतालमा त्यति बेला एकजना मात्रै चिकित्सकहरू पनि पाउन मुस्किल हुन्थ्यो र त्यति बेला त्यहाँ मेडिकल सुपरिन्टेन्डेन्ट अथवा त्यहाँको कार्यालय प्रमुखको रूपमा हाम्रो त्यति बेलाका सर्जन डाक्टर साहबहरू आउनुभएको थियो। उहाँको प्रभाव त्यसै गरी जिल्लामा गरिने बिरामीले दुःख पाएर उपचार लिनुपर्ने अवस्था र मेरो आफ्नै बुवा पनि विभिन्न पेट सम्बन्धी रोगमा 2-2 पटक चाहिँ अपरेसन भई वीर हस्पिटलमा अपरेसन भइरहेको र त्यति बेला बुवालाई पनि एउटा मेरो छोरालाई चाहिँ डक्टर गरौँ बनाउँछु भन्ने प्रेरणा र म पनि पढ्दै गर्दा देखेका विभिन्न गाउँमा हामी हुर्किएको गाउँमा चाहिँ देखेका विभिन्न स्वास्थ्य समस्याहरू ले गर्दा पनि एसएलसी दिइसकिसकेपछि पक्कै पनि यो मेडिकल फिल्डमा छिर्नुपर्छ भन्ने प्रेरणा चाहिँ आएको थियो।
3: हजुर, त्यो सरकारी स्कुलमा पढ्नु?
4: म सरकारी स्कुलबाटै एसएलसी सरकारी स्कुलबाटै पास गरेँ।
3: हजुर, डाक्टर साहबलाई चाहिँ के कुराले सन्तुष्टि मिल्छ भनौँ न सेवामा?
4: पक्कै पनि यो सन्तुष्टि भनेको कुरा यस्तो डाइनामिक अथवा यति भास्ट कुरा रहेछ कि मान्छेलाई विभिन्न प्रकारले अथवा विभिन्न कुराहरूले मिल्छ। मलाई चाहिँ कुनै पनि कुरालाई आफ्नो आफूलाई दिएको जिम्मेवारी पुरा गर्दा त्यसलाई चाहिँ र सेवा गर्न पाउँदा त्यो चाहिँ एउटा आत्मसन्तुष्टि मिल्छ र विभिन्न आध्यात्मिक कुराहरूमा कुराहरू चाहिँ गर्न पाउँदा त्यसले चाहिँ मैले एउटा आध्यात्म पाउँछु। सेवामा नै मैले चाहिँ त्यो आध्यात्म र एउटा मनको सन्तुष्टि पाउँछु।
3: हजुर, डाक्टर साहबले जुन स्थानमा यो सफल एउटा मेसुको रूपमा हुनुहुन्छ अहिले, अहिलेको स्थानसम्म आउनलाई प्रेरक व्यक्तित्व होइन बुवामा त हुनु नै भयो होइन सम्झनै पर्ने नामहरूकै हुनुहुन्छ जसको प्रेरणाले यहाँसम्म आउनुभएको छ?
4: पक्कै पनि मैले यसमा ठ्याक्कै भन्नुपर्दा यसमा हाम्रो देशमा विभिन्न दुर्गम स्तरमा रहेर गरेका स्वास्थ्यकर्मीहरूले धेरै मिहिनेत गर्नुभएको छ. अहिले पनि हेर्नुभयो भने हाम्रो चाहिँ ट्रान्सपोर्टेसनको अवस्था जहाँ चाहिँ अलिक दुर्गम एरियामा छ त्यहाँ चाहिँ महिला स्वास्थ्य स्वयंसेविकादेखि लिएर स्वास्थ्य सामान्य स्वास्थ्य कर्मीहरूले पनि खोपहरू एउटा भ्याक्सिन बक्समा बोकेर खोपको लागि चाहिँ हिँडिरहेको अथवा चाहिँ लैजानुपर्ने विभिन्न हिँड्दै जानुपर्ने अवस्थाहरू छ. र म त्यो अर्को यो चाहिँ बिरामीहरूलाई चाहिँ सेवा गर्ने जति पनि स्वास्थ्य कर्मीहरू हुनुहुन्छ त्यसबाट चाहिँ इन्सपायर भएको छु र विशेष गरेर म कर्मप्रति कर्मले गर्दाखेरि चाहिँ त्यो इन्सपायर भएको भन्नुपर्छ.
3: हजुर, डाक्टर साहबलाई कुनै छेड छ त्यो एकदमै बिर्सन सेवा कालमा चाहिँ एकदमै सन्तुष्टि मिलेको कुनै विशेष घटना अथवा दुःखद पक्ष?
4: हजुर, पक्कै पनि म चाहिँ मेडिकल अफिसर हुँदाखेरिदेखि नै एडभान्स एसबिए ट्रेनिङ लिएर राँची जिल्लामै बसेर मैले चाहिँ त्यति बेलादेखि पनि मेडिकल अफिसर लेभलमा जति बेला चाहिँ मेडिकल अफिसर अथवा एउटा सर्जरी गर्नको लागि गाइनेकोलोजिस्ट सिएस सिजरिन गर्नको लागि चाहिन्थ्यो तर हामीलाई नेपाल सरकारको पोलिसी अनुसार गाउँ गाउँमा दुर्गममा चाहिँ गाइनेकोलोजिस्ट जान सम्भावना अझै पनि पुगिरहेको अवस्था छैन.
3: त्यो
4: एडभान्स एसबिए ट्रेनिङ चाहिँ लिएर मैले अर्घाखाँची जिल्लामा बसेर त्यहाँ चाहिँ धेरै शल्यक्रिया गरेँ म मेडिकल अफिसर हुँदाखेरि नै. त्यो कुराहरूले चाहिँ मलाई अत्यन्त किन भन्दाखेरि अर्घाखाँचीबाट बुटोल नजिक पर्थ्यो र त्यति बेलाको बाटोहरू हेर्दै गर्दाखेरि बर्खामा तत्काल बिरामी चाहिँ अर्घाखाँचीबाट बुटोल जान पनि घन्टौँ लाग्ने हुन्थ्यो, कम्तीमा पनि 3-4 घन्टा लाग्ने हुन्थ्यो. र पिपिएच जस्तो चाहिँ रक्तस्राव डेलिभरीपछि हुने रक्तस्रावहरूमा हामीलाई केही मिनटदेखि केही घन्टा मात्रै समय हुन्छ, म्याक्सिमम् चाहिँ आधी घन्टादेखि एक घन्टा समय हुन्छ र त्यो ड्युरेसनमा धेरै आमाहरू चाहिँ अकालमा बाटोमा जाँदा जाँदै मृत्यु हुने गर्थ्यो. र अर्घाँचीमा मैले बसेर जब मेडिकल अफिसर लेभलबाटै मैले चाहिँ सिजरियन सेक्सनको शल्यक्रिया गरेँ त्यसमा मलाई धेरै नै सन्तुष्टि मिल्थ्यो किनभने मैले धेरै आमाको चाहिँ ज्यान बचाएको अनुभूति हुन्थ्यो. र त्यस्ता धेरै घटनाहरू छन् जहाँ चाहिँ रातिसम्म बसेर दूरदराजबाट आएका आमाहरूको अपरेसन गरेर आमा बच्चा दुइटैलाई बचाएर अनि एउटा चाहिँ आमाले 9 महिनासम्म गर्भमा राखेर को शिशुलाई हामीले चाहिँ सकुशल परिवारको हातमा दिन पाउँदा चाहिँ अत्यन्तै सन्तुष्टि मिल्थ्यो.
3: हजुर, डाक्टर साहब अब व्यक्तिगतको अन्तिम सवाल सोधौँ. यो व्यावसायिक सिकाइ र व्यावसायिकता के रहेछ भन्नु न, यति हजुर 70 सालदेखि सेवा प्रवेश गरेको भन्नुभयो होइन, अहिले 83 सालसम्म, त्यो चाहिँ व्यावसायिकता र व्यावसायिक सिकाइ यो कुरा चाहिँ एकदमै मेरो चाहिँ यो सेवामा चाहिँ सिकाइ भयो भन्ने कुरा विशेष केही छ?
4: पक्कै पनि हाम्रो समाज जसरी पहिलाको भन्दा परिवर्तन भइरहेछ समाजमा स्वास्थ्य सम्बन्धी कति पनि अथवा न्यून जो चाहिँ एउटा जनस्तरमा यो ज्ञान थियो त्यो अहिले धेरै कुराहरू अहिले हामीसित एआई आइसकेका छन्, बिरामीहरूलाई चाहिँ धेरै कुराहरू उहाँहरूलाई चाहिँ धेरै कुराहरू इन्टरनेटबाट र धेरै कुराहरू अहिले चाहिँ इन्फर्मेसन धेरै प्याक्ड छ उहाँहरूले चाहिँ जान्न सक्नुहुन्छ. र हामी प्रोफेसनलिजममा अहिले चाहिँ के छ भन्दाखेरि हाम्रो आचरणका कुराहरूदेखि लिएर व्यवसायिकतामा चाहिँ बोली व्यवहार साथसाथै किनभने इन्फर्मेसन धेरै छ, नलेज धेरै आइसकेको छ, कतिपय अवस्थामा त बिरामीले नै धेरै कुराहरू ज्ञान भएर चाहिँ बिरामीसित डक्टरसित चेक गराउन आउँदाखेरि उहाँलाई 50%भन्दा बढी चाहिँ ज्ञानहरू चाहिँ सामान्य हिसाबले लिइसकेको हुनुहुन्छ. तर हामीले चाहिँ एउटा बोली व्यवहार बिरामीलाई काउन्सिलिङ जो कम्युनिकेसन स्किल छ त्यसमा चाहिँ प्रोफेसनलिजममा अलि त्यसमा ध्यान दिनुपर्ने र स्किलमा स्किल बेस्ड कुराहरू त जान्नु पर्छ नै र कम्युनिकेसन स्किलमा विशेष गरेर संवाद बिरामीले चाहिँ यो चाहिँ प्रोफेसनल बिरामीले चाहिँ यो चाहिँ प्रोफेसनलिजममा चाहिँ विशेष गरेर

0: यो भेरी अस्पतालको पछिल्लो समयमा जुन 136औँ वार्षिकोत्सव पनि भर्खरै मनाएको छ, यहाँहरूले विभिन्न कार्यक्रमहरू रचनात्मक कार्यक्रमहरू पनि गर्नुभएको छ, खासमा चाहिँ श्रोतालाई दर्शकहरूलाई बताइदिनुहोस् यो भेरी अस्पतालको पछिल्लो सेवा प्रवाहको अवस्था कस्तो छ?
1: पक्कै पनि भेरी अस्पताल यहाँहरूलाई थाहा छ यो धेरै पुरानो 136औँ आफैमा यो गौरवशाली इतिहास बोकेको अस्पताल हो। 136औँ यो सँगै केही अस्पताल मात्र नेपालमा इस्टाब्लिस भएका थिए त्यति बेला राणाकालमा इस्टाब्लिस भएर, यसले भेरी अस्पतालको इतिहासबाटै कुरा गर्दाखेरि विक्रम सम्वत 1947 सालमा यो चाहिँ स्थापना भएको अस्पताल हो र अहिले 136औँ वर्ष जो चाहिँ एक दशक पार गरेर अब डेढ दशकको चाहिँ यो सङ्घारमा चलिरहेको छ र यसमा चाहिँ यसले विभिन्न राणा शासन त्यसै गरी देशका जति पनि तपाईँले हामीले चाहिँ पछिल्लो समयमा पोलिटिकल घटनाहरू छन् त्यो सबै झेल्यो यसले, होइन तपाईँको चाहिँ विभिन्न आन्दोलनहरू पनि झेल्यो र अहिले यो फेडरल सिस्टममा आइसकेपछि अहिले हामी गणतन्त्रमा छौँ र यसलाई पनि अहिले मतलब यसबाट पनि यो आइरहेको छ। यसले यो यही सालमा हेर्नु त नि विभिन्न यसले पहिलो विश्वयुद्ध दोस्रो विश्वयुद्ध ताका पनि यो चाहिँ खडा थियो, यसरी नै स्ट्यान्ड थियो, त्यति बेला पनि यसले जनतालाई सेवा दिइरहेको थियो। हिरोसिमामा बम खस्दा पनि यो चाहिँ भेरी अस्पताल त्यति बेला पनि स्ट्यान्ड भएको छ र हामी त्यस्तो गौरवशाली इतिहास भएको भेरी अस्पतालमा छोरछोरो के अरे जोडिएका छौँ र अहिले आएर त्यति बेलाको र अहिलेको सेवा प्रवाह जनताको अपेक्षा अहिले धेरै नै छ। यो अस्पताल त्यति बेला खालि एउटा डिस्पेन्सरीको रूपमा चाहिँ जम्मा 7 बेडबाट सुरु हुँदै गर्दाखेरि 2016 सालमा आइसकेपछि यसको चाहिँ रत्न राज्यलक्ष्मी प्रसूति गृहको रूपमा विकास भयो। 2016 साल हेर्नु छ भने काठमाडौँको प्रसूति गृह पनि 2016 सालमै इस्टाब्लिस सँगसँगै भएको छ। 1947 यो वीर अस्पतालसित सँगसँगै इस्टाब्लिस भयो र 2022 सालमा आइसकेपछि यो भेरी अञ्चल अस्पताल हुँदै चाहिँ 43 सालमा यसको चाहिँ 100 स्तरोन्नति भयो यसको चाहिँ भेरी अञ्चल अस्पतालको र त्यति बेला अञ्चल अस्पताल भनिन्थ्यो भने 2061 यसलाई 200 अनुमति सरकारबाट प्राप्त भयो। यद्यपि यसका ONM सर्वेबाट हुने विभिन्न सङ्गठन संरचनाहरू र यसका बजेटिङहरू चाहिँ 200 छैन, अहिले पनि यो चाहिँ 100 स्वीकृत रहेको छ भने 2075 जब संहिता आयो त्यसपछि यो चाहिँ भेरी प्रादेशिक भयो सुरुमा चाहिँ र केही महिनामै यो त्यो चाहिँ पुसतिर भएको थियो भने माघ फागुन लगभग 2-3 महिनाभित्रै चाहिँ 2075 सालमा चाहिँ यो सङ्घीय अस्पतालको रूपमा हाल चाहिँ जनबोलीमा अझै पनि यसलाई भेरी अञ्चल अस्पताल भनिन्छ तर हाल चाहिँ यो हेर्नुभयो भने यो भेरी अस्पताल मात्रै हो र यो चाहिँ विशेष गरेर सङ्घीय अस्पताल हो र यो सङ्घीय अस्पतालमा पनि स्वीकृत दरबन्दी 100 बेडको सङ्घीय सरकारबाट भने यसमा भएको विकास समितिको चाहिँ 50 बेडको यसको चाहिँ स्वीकृत दरबन्दी छ। यद्यपि हामीले क्षमताभन्दा बढी जनताको एक्सपेक्टेसन यति धेरै छ कि यहाँ चाहिँ यसले लुम्बिनी प्रदेश मात्र लुम्बिनी प्रदेशमा यो रहे तापनि सुदूरपश्चिम त्यसै गरी कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका जनतालाई यसले सेवा दिइराख्दाखेरि बेड चाहिँ यो 150 यो स्वीकृत समिति र सरकारको 150 भए तापनि यसले त्योभन्दा पनि बढी क्षमतामा चाहिँ यसले अहिले काम गरिरहेको छ र यो बिच हेर्दै गर्दा स्वास्थ्य जनस्वास्थ्य ऐन र जनस्वास्थ्य नियमावली 2075-2076 अनुसार विभिन्न संरचनागत स्वास्थ्यका संस्थाहरू छन्। यसमा भेरी अस्पताल चाहिँ सङ्घीय संरचना अनुसार चाहिँ विशिष्टीकृत अस्पताल विशेष गरेर सङ्घीय सरकारको अन्तर्गतमा विशिष्टीकृत स्वास्थ्य सेवा जो संवैधानिक अथवा चाहिँ यो जनस्वास्थ्य ऐनमा यो चाहिँ वर्गीकृत गरिएको छ त्यसमा विशिष्टीकृत सेवा चाहिँ अहिले भेरी अस्पतालले पछिल्लो अवस्थामा दिइरहेको छ र यसको क्षमताभन्दा बढी जनताको एक्सपेक्टेसन जनताको पब्लिकको फ्लो जनता चाहिँ यो सर्वसाधारणको लागि चाहिँ यो अस्पताल भएको हुँदा सेवा लिन आउने सेवा गराएको चाप चाहिँ यहाँ बढ्दो अत्यधिक बढ्दो कारणले गर्दाखेरि हामीले अहिले पछिल्लो अवस्थामा भेरी अस्पताललाई सेवा त गुणस्तरीय स्वास्थ्य सेवा त संवैधानिकै दिनुपर्ने अधिकारै भयो जनताको मौलिक अधिकारै भयो यसमा अहिले हामीले आएर सुशासनसहितको गुणस्तरीय स्वास्थ्य सेवा भन्ने नाराका साथ भेरी अस्पतालले पछिल्लो अवस्थामा सुशासनलाई पनि हामीले जोड दिएका छौँ।
0: डाक्टर साहब अब सेवाको कुरा गरौँ होइन, डाक्टर साहब विभिन्न विविध सेवाहरू यहाँहरूले स्वास्थ्य सेवा दिइरहनु भएको छ त्यसको प्रकृति र कसरी सेवा प्रभाव भइरहेछ?
1: पक्कै पनि हामीले सङ्घीय अस्पताल भएको कारणले विशिष्टीकृत सेवा दिनु चाहिँ सङ्घीय सरकारको दायित्वभित्र पर्दछ र यसमा चाहिँ भेरी अस्पतालले पनि विशिष्टीकृत सेवाहरूमा मुटु रोगको सेवाहरू त्यसै गरी विभिन्न यो रेनल नेफ्रोलोजी सेवाहरू त्यसै गरी इन्टरनल मेडिसिनका पनि विशिष्टीकृत सेवाहरू लगायत सर्जरीहरू हामीले चाहिँ ल्याप्रोस्कोपिक सर्जरीहरू गरेका छौँ त्यसै गरी डायग्नोस्टिक क्षेत्रहरूमा हाम्रा विभिन्न ल्याबोरेटरी सेवाहरूमा चाहिँ हामीले विभिन्न ल्याब सेवाहरू दिइरहेका छौँ भने

0: रेडियो डायग्नोसिसमा चाहिँ हामीले यो एमआरआई सेवाहरू, भिडियो एक्सरे, त्यसै गरी हालै मात्र सिटी स्क्यान सेवा पनि हामीले सुचारु गरेका थियौँ, जुन विगत दुई वर्षदेखि अब ट्युब बिग्रेको कारणले गर्दाखेरि अवरुद्ध थियो। हामीले ट्युबलाई पनि मर्मत गरेर दुई तिन दिन भयो यसमा चाहिँ सिटी स्क्यान पनि सुचारु गरेका छौँ। र एउटा सङ्घीय अस्पतालले जुन चाहिँ न्यूनतम सेवा मापदण्ड छ नेपाल सरकारको, त्यो मापदण्ड अनुसार दिनुपर्ने, सङ्घीय अस्पतालले दिनुपर्ने जो हाम्रो जिम्मेवारीको विशिष्टीकृत सेवा छ त्यो हामीले चाहिँ दिएका छौँ। यद्यपि हामीसित केही न्युरोलोजी जस्ता सेवाहरू अब यो आर्थिक वर्षमा हाम्रो दिने योजना पनि रहेको जानकारी गराउन चाहन्छु।
1: हजुर, डाक्टर साहबले यो न्युरोलोजी सम्बन्धी सेवा दिने तयारीमा हुनुहुन्छ, त्यो भनिरहँदा जस्तो नाक, कान, घाँटी होइन अरू विशिष्टीकृत सेवाहरू, ताकि चाहिँ यो क्षेत्रमै हामी यो चाहिँ यसो दक्ष चिकित्सकका साथ गुणस्तरीय सेवा दिएका छौँ भन्ने त्यस्तो अलिकति त्यस श्रोताहरूलाई जानकारी गराइदिनुहोस् न।
0: पक्कै पनि हाम्रो भने हाम्रो विशिष्टीकृतमा लघु सङ्घीय सरकारले तोकेको न्यूनतम सेवा मापदण्ड छ हाम्रो। न्यूनतम सेवा मापदण्डमा भएका हामीले न्युरोलोजी बाहेकका सबै सेवाहरू उपलब्ध गराएका रहेका छौँ। न्युरोलोजी पनि हामीले गत वर्ष पनि विभिन्न जनशक्तिको लागि विज्ञापन गरेको, मभन्दा पहिलाको म्यानेजमेन्टले त्यो गरेको अवस्था थियो। यद्यपि हामीलाई नेपालगञ्जमा विभिन्न विशिष्टीकृत सेवामा चिकित्सकहरूलाई यो भ्याकेन्सी अथवा विज्ञापन गर्दाखेरि पनि नआइदिने एउटा चाहिँ यो समस्या छ, त्यसले गर्दा पनि न्युरोलोजी समस्या चाहिँ गत वर्षसम्म त्यो समस्या थियो। यसपालि पनि हामी भ्याकेन्सी खोलेर र हाम्रा चाहिँ अपरेसन थिएटर जो न्युरोसर्जनले गर्नुपर्ने आवश्यक इक्विपमेन्ट्सको हामी चाहिँ एसेसमेन्ट गरेर त्यो पनि हामीले व्यवस्था मिलाएर न्युरोसर्जनलाई विज्ञापन खोलेर चाहिँ उहाँहरूलाई चाहिँ ल्याउने ह्युमन रिसोर्स म्यानेजमेन्टको लागि हामीले प्लानिङ गरिसकेको अवस्था छ।
1: हजुर डाक्टर साहब, अब यो भेरी अस्पतालकै आन्तरिक समस्या र व्यवस्थापनकै कुरा गरौँ होइन। अब यसमा चाहिँ बिरामीहरूको अब यहाँ तिनवटा प्रदेशकै भनौँ न, मधेस, सुदूर र कर्णाली प्रदेश र लुम्बिनी प्रदेश भइहाल्यो, यसका जनताहरू ठुलो सङ्ख्यामा हामी हेर्छौँ, भिडभाड छ, त्यसको चाहिँ लाइनमा बस्नुपर्ने, भिडभाड हुने र चाहिँ अब सीमित सङ्ख्यामा स्वास्थ्य कर्मी हुँदाखेरि होइन सेवा प्रवाहमा असर परिरहेको कुराहरू आइरहेछ, कसरी व्यवस्थापन मिलाइरहनु भएको छ?
0: पक्कै पनि कुनै पनि यो जनस्वास्थ्य ऐन 2075 पनि विभिन्न स्थानीय सङ्घीय प्रादेशिक सरकारहरूलाई विभिन्न स्वास्थ्य संस्थाहरू वर्गीकृत गरेको छ। जस्तै स्थानीय तहले आधारभूत स्वास्थ्य सेवाहरू चाहिँ स्थानीय सरकार अन्तर्गत व्यवस्थित हुनुपर्ने आवश्यक छ भने, विशेषज्ञ सेवा प्रदेश सरकार र विशिष्टीकृत सेवा चाहिँ सङ्घीय सरकारको मातहतमा रहने चाहिँ व्यवस्था छ, कानुनी व्यवस्था छ। अब यहाँ चाहिँ हाम्रो जनताको एक्सपेक्टेसन के छ भन्दाखेरि, हामी आउनुपर्ने एउटा सिस्टमको कुरा नै गर्ने हो भने पहिला चाहिँ प्राथमिक यो आधारभूत स्वास्थ्य सेवा लिएर त्यसपछि त्यहाँ हुन नसकेको स्थानीय तहले प्रोभाइड त्यहाँबाट चाहिँ रिफर गरेकोले चाहिँ प्रादेशिकमा आएर विशेषज्ञ सेवा हुँदै चाहिँ सङ्घीय अस्पतालले विशिष्टीकृत सेवा लिनुपर्ने। तर अहिले चाहिँ के छ भन्दाखेरि, विशिष्टीकृत सेवा लिनको लागि भेरी अस्पतालमा चाप एकैपटक भत्तै बढिरहेको छ। जनताले चाहिँ आधारभूत स्वास्थ्य सेवा पहिला लिएर त्यहाँबाट रिफर हुँदै एउटा मेकानिजम जो विभिन्न हाम्रो कानुनी व्यवस्था छ रिफर हुँदै आउने, त्यसलाई चाहिँ जम्प गर्दै सिधै चाहिँ विशिष्टीकृतमा आउँदै गर्दा एकातिर चाप हाम्रो क्षमताभन्दा बढी चाहिँ हामीले यो चाहिँ ट्रिटमेन्ट जनतालाई चाहिँ दिइराख्नु परेको छ। अर्कोतिर चाहिँ के छ भन्दा, जो स्थानीय तहमा भएका हाम्रो आधारभूत स्वास्थ्य केन्द्रहरू छ, त्यहाँ चाहिँ सरकारको लगानी छ, त्यहाँ पनि त्यसको चाहिँ अप्टिमम त्यो युज हुनुपर्ने त्यो रिसोर्सेसहरू त्यो चाहिँ प्रयोग हुन जुन लेभलमा हुनुपर्ने त्यहाँ चाहिँ भइरहेको छैन।
1: भनेपछि यसरी बुझौँ, जस्तो स्थानीय तह र प्रादेशिक स्तरमा अस्पतालहरू छन्, स्वास्थ्य कर्मीहरू छन्, तर त्यो भन्दा पनि भेरी अस्पतालमा सिधै आउँदाखेरि यहाँ भिडभाड भइरहेको छ होइन, त्यसको चाहिँ भरपूर उपयोग पनि भइरहेको छैन भन्ने
0: त्यो चाहिँ हुनुपर्ने यो विभिन्न सिस्टमले चाहिँ त्यही माग्छ। किन भन्दाखेरि हाम्रो कानुनी अथवा चाहिँ अहिले भएको हाम्रो व्यवस्थाहरू छन् जो, र हुनुपर्ने पनि त्यही हो। एउटा सामान्य हिसाबले भनौँ, एउटा सामान्य ग्यास्ट्राइटिस भएको बिरामी हुनुहुन्छ पेट दुखेर भने, उसलाई चाहिँ आधारभूत स्वास्थ्य सेवामा गएर, किन त्यहाँ पनि चिकित्सक स्वास्थ्य कर्मी अहिले त स्थानीय तहमा पनि मेडिकल अफिसर लेभलको भनेको एमबिबिएसको डक्टर हुनुहुन्छ, उहाँहरूले त्यसलाई हेरेर उहाँहरूले डायग्नोसिस गर्नुहुन्छ आफ्नो क्षमतामा, र उहाँले साँच्चै नै त्यो उहाँ बिरामीलाई चाहिँ विशेषज्ञ सेवा चाहिने हो कि अथवा त्यही म्यानेजमेन्ट गर्न सक्ने हो, र त्यो लेभलमा चाहिँ हाम्रै आधारभूत स्वास्थ्य केन्द्रहरूमा अथवा चाहिँ हाम्रो भएका नगर अस्पतालहरूमा भएका चिकित्सकहरूले त्यही म्यानेज गर्दै गर्दा, एउटा त बिरामीले पनि अनावश्यक दुःख चाहिँ ट्राभलको कुराहरू हुन्छ होइन, यहाँ आइसकेपछि बस्ने खाने गर्नु पऱ्यो, एक्स्ट्रा कस्टहरू हुन्छ, त्यो चाहिँ दुःख पाउनु हुँदैन, र स्थानीय तहमै त्यो बिरामी त्यहीँ म्यानेज हुँदै गर्दाखेरि स्थानीय स्रोत साधनको पनि प्रयोग हुन्छ, र अस्पताललाई हाम्रो जस्तो सङ्घीय अस्पताल विशिष्टीकृत अस्पताल र प्रादेशिक अस्पतालहरूलाई पनि त्यो भार कम हुन्छ र यहाँ आउनुपर्ने एक्चुअल बिरामी मात्रै ले चाहिँ उहाँ सेवा पाउनुहुन्छ र त्यो बिरामीहरूको लागि चाहिँ पालो धेरै कुर्नुपर्ने अवस्थाको चाहिँ यो न्यूनीकरणमा
1: चाहिँ कमजोरी कता देख्नुहुन्छ डाक्टर साहब? जस्तो चाहिँ अब सेवाग्राहीले विश्वास लिन नसकेको अथवा सेवा प्रदायक निकायले पनि त्यो विश्वास दिलाउन नसकेको ग्याप कहाँ देख्नुहुन्छ?
0: यो ठ्याक्कै ग्याप भन्नुभन्दा कमजोरी कसैको पनि छैन यसमा। यो पक्कै पनि जनताले विश्वास गरेर भेरी अस्पतालमा आउँदै गर्दा हामीले पनि त्यो अनुसारको जनताको विश्वास जित्न सकेको नै मान्नुपर्छ। तर यद्यपि त्यो गर्दै गर्दा कस्तो छ भन्दा एउटा मानौँ अब अपरेसन गर्नुपर्ने एकदम एपेन्डिसाइटिसको बिरामी छ, उसले चाहिँ आएर सर्जरीको चाहिँ पाउनै पऱ्यो सेवा। तर त्यो भन्दै गर्दा सामान्य रूपमा ग्यास्ट्राइटिसले पेट दुखेर आएको बिरामीले त त्यो त प्रादेशिक अथवा चाहिँ स्थानीय स्तरमै म्यानेज हुन सक्थ्यो। त्यसले गर्दाखेरि गुणस्तरमा आइसकेपछि अलिकति च्यालेन्जिङ के हुन्छ भन्दा त्यो बिरामीलाई पर्खिनु पऱ्यो। त्यसले गर्दाखेरि हामी जस्तो विशिष्टीकृत अस्पतालहरूमा भिडभाड अत्यधिक बढ्ने हुनाले यसले चाहिँ सेवा प्रवाहमा हामीलाई समेत हाम्रा भएका न्यूनतम जो हामीसित उपलब्ध स्रोत साधन छन् त्यसको अप्टिमम प्रयोग गर्नको लागि चाहिँ च्यालेन्जिङ हामीलाई चाहिँ यो च्यालेन्जिङ छ। यसमा पब्लिकले अथवा जनताले चाहिँ स्वाभाविक रूपमा गुणस्तरीय सेवाको लागि भेरी जस्तो सङ्घीय अस्पताल विशिष्टीकृत अस्पताल छानेर उहाँहरूले चाहिँ आउनु भनेर भनेको त्यो पनि स्वाभाविक हो र हामीले पनि त्यो मिट गर्नको लागि हाम्रो अब क्षमता बढाउनु पर्ने चाहिँ मैले त्यो देख्छु।
1: अब यही कुरा गरिरहँदा डाक्टर साहब, जस्तो भेरी अस्पतालमा आउने बिरामीहरूको लागि भनौँ न, अस्पतालको सरसफाइको कुराहरू, बिरामीलाई चाहिँ बस्ने कुराहरूलाई चाहिँ बस्ने ठाउँको अवस्था, त्यसपछि पिउने पानी लगायतका आधारभूत कुराहरू छन् नि, त्यसको व्यवस्थापन कसरी भइरहेछ?
0: पक्कै पनि पछिल्लो अवस्थामा नेपाल सरकारले शासकीय सुधार अन्तर्गत रहेको विभिन्न 100 बुदामा स्वास्थ्य सत्ता सम्बन्धित पनि बुदा नम्बर 85 विभिन्न निर्देशिकाहरू हामीलाई जारी गरेको अवस्था थियो र त्यो नगरे तापनि हाम्रो न्यूनतम सेवा मापदण्ड नै हुन्छ। प्रत्येक तपाईँ स्वास्थ्य चौकीदेखि लिएर ठुल्ठुला वीर अस्पताल सङ्घीय अस्पतालहरूका रिफरल सेन्टरहरूमा पनि नेपाल सरकारले विभिन्न मापदण्ड बनाएको अवस्था छ, न्यूनतम सेवा मापदण्ड। त्यसमा चाहिँ तपाईँहरूले के के आधारभूत अथवा के चेकलिस्ट नै छ त्यसमा के हुनुपर्ने भनेर, र हामीले हाम्रो अस्पतालमा पनि न्यूनतम सेवा मापदण्ड समिति रहेको छ। त्यसको चाहिँ न्यूनतम सेवा मापदण्ड निर्देशिका 2077 बमोजिम विभिन्न समितिहरू अस्पताल स्तरीय हामीले पनि त्यो गठन गरेका छौँ र हाम्रो चौमासिक रूपमा आन्तरिक रूपमा हामीले चाहिँ न्यूनतम सेवा मापदण्ड चाहिँ हामीले मूल्याङ्कन गर्छौँ र त्यो मूल्याङ्कनमा हाम्रो कति मार्क्स आयो त्यसमा 100% पर्सेन्टेज मार्क्सहरू हुन्छ। त्यसमा विभिन्न सुशासनको पाटाहरू हुन्छ, 20% जति त्यसमा सुशासनको कुराहरू हुन्छ, 60% चाहिँ क्लिनिकल सेवाहरूको कुरा हुन्छ भने फेरि 20% चाहिँ सपोर्टिङ सर्भिसहरूको कुराहरू हुन्छ। हामीले त्यसलाई मिलाएर 100% हाम्रो चाहिँ आन्तरिक रूपमा कसरी हामीले गरिरहेका छौँ र कुन कुन हाम्रो चाहिँ पाटोहरू चाहिँ सुधार गर्नुपर्ने पाटाहरू के छन् भनेर त्यो मूल्याङ्कनले देखाउँछ र हामीले त्यसमा हामीसित भएका रिसोर्सहरूलाई मोबिलाइज गरेर त्यो जुन पोइन्टमा हाम्रो चाहिँ न्यूनतम सेवा मापदण्डले त्यहाँ चाहिँ सुधार गर्नुपर्ने अवस्था देखाइरहेको छ त्यसमा हामीले हाम्रा स्रोत साधनहरूलाई प्रयोग गर्छौँ र त्यसरी सुधार गर्दै जान्छौँ एउटा कुरा। अर्को कुरा, शासकीय सुधार अन्तर्गत पनि पछिल्लो अवस्थामा हामीले गर्नुपर्ने विभिन्न सुशासनका पाटाहरू जस्तो यो गुनासो व्यवस्थापनहरूमा पनि हामीले गुनासो सुन्ने अधिकारीलाई नै तोकेर राखेका छौँ भने गुनासो व्यवस्थापन समिति पनि छ त्यसमा। यहाँहरूले गरेका पब्लिकले चाहिँ भेरी अस्पतालमा सेवा लिँदै गर्दा गरेका गुनासोहरूलाई चाहिँ हामीले उचित रूपमा सम्बोधन पनि गरेका छौँ। यहाँले पछिल्लो अवस्थामा जसले गुनासो गर्नुभएको छ उहाँले फिल पनि गर्नुभएको छ, उहाँले चाहिँ अनुभव पनि गर्नुभएको छ, उहाँहरूको गुनासोलाई उचित रूपमा हामीले सुनेर उहाँहरूलाई चाहिँ जस्तै फोनमा गर्नुभएको छ भने फोनमा फेरि त्यो उहाँहरूलाई चाहिँ फिडब्याक दिएर हामीले चाहिँ तपाईँहरूको गुनासोलाई यसरी सम्बोधन गऱ्यौँ पनि भनेका छौँ भने कुनै पनि डिपार्टमेन्टसित रिलेटेड गुनासोहरू छन् भने त्यहाँका एचओडीलाई त्यहाँको चाहिँ कर्मचारीलाई हामीले चाहिँ राखेर छलफलहरू गरेर र सिस्टमका कुराहरू चाहिँ फोहोर व्यवस्थापनसित रिलेटेड कुराहरूलाई पनि हामीले चाहिँ विभिन्न नेपाल सरकारका फोहोर अस्पतालमा फोहोर व्यवस्थापन निर्देशिकाहरू जारी गरेर हामीले चाहिँ प्रत्येकमा सुपरभाइजर राखेर त्यो चेक गरिरहेको अवस्था छ। पछिल्लो अवस्थामा हाम्रो सरसफाइ लगायत विभिन्न चाहिँ यो कार्यक्रमप्रति हामीले चाहिँ ध्यान दिइरहेको अवस्था छ भने फार्मेसीमा पनि औषधिको उपलब्धतालाई ग्यारेन्टी गर्नको लागि पछिल्लो अवस्थामा विभिन्न सप्लाई चेन म्यानेजमेन्टको कुराहरूमा पनि हामीले काम गरिरहेका छौँ। यद्यपि यो आर्थिक वर्ष भर्खरै मात्र सुरु भएको हुनाले यसमा चाहिँ हामीले अहिले हामीलाई आवश्यक पर्ने औषधिको क्वान्टिफिकेसन फोरकास्टिङहरू त्यसै गरेर लागत अनुमानहरू बनाएर गरिरहेर यो महिनाभित्रैमा चाहिँ हामीले चाहिँ टेन्डर गरेर औषधि जनतालाई पाउनुपर्ने औषधिहरू चाहे त्यो बिमाको होस् चाहे खरिद गर्नुपर्ने औषधि होस् त्यसलाई सप्लाई चेन म्यानेजमेन्ट पनि हामीले चाहिँ काम गरिरहेको अवस्था छ।
1: हजुर डाक्टर साहब, यही कुरा गरिरहँदा जस्तो कतिपय औषधिहरू फार्मेसीमा पाउने पनि निजी चाहिँ विद्या के अरे ऊ फार्मेसीहरूमा जानको लागि कतिपय अवस्थामा विगतमा त्यहाँ चाहिँ बिचौलियाहरू पनि आउने होइन, डक्टरले जाँच्नेको बाहिरसम्म पनि आएर चाहिँ बाहिर लैजाने खालका घटनाहरू पनि हामीले सुन्नमा आएका थियौँ होइन। त्यसरी ल्याबका कुराहरू, मेडिकलका कुराहरू जो अस्पतालभित्रै सुविधा पाइन्छ, तर एउटा चाहिँ ग्रामीण बस्तीबाट आएको सेवाग्राहीलाई चाहिँ विभिन्न बाहनामा बाहिर क्लिनिकमा जाँच्न लगाउने अथवा त्यो प्रयोग गर्ने खालका घटनाहरू पनि देखिन्छ, यसको व्यवस्थापन कसरी भइरहेको छ?
0: पक्कै पनि, पहिला त म भेरी अस्पतालमा आउने सम्पूर्ण बिरामीहरू र कुराहरूलाई के भन्छ भन्दाखेरि भेरी अस्पतालमा पाउने सेवाहरू यहाँ चाहिँ बाहिर जानु पर्दैन, यहीँबाट नै लिनको लागि आग्रह गर्छु। कसैले भन्दैमा होइन, कसैले चाहिँ त्यहाँ भएका यहाँहरूले यहाँकै भाषामा भन्दा बिचौलियाहरूले त्यहाँ आएर यहाँ हुँदैन भनेर कति भ्रमहरू फैलाउने पनि कुराहरू छन्। अब कस्तो छ भन्दाखेरि हामीले पोजिटिभ वेमा चाहिँ सञ्चालन गर्ने यो सेवाहरू, हामी अस्ति मात्रै सिटी स्क्यान हामीले सञ्चालन गऱ्यौँ, तर चाहिँ कतिपय भएका बिचौलियाहरू अथवा जसलाई चाहिँ त्यो सिटी स्क्यान चल्दैमा जो पब्लिकलाई चाहिँ सिटी स्क्यान चाहिँ भेरी अस्पतालमा त बाहिर गर्ने भन्दा धेरै कम रेटमा चाहिँ पब्लिकले सेवा पाउनुहुन्छ, र त्यसले असर परेका तत्त्वहरू जो हुनुहुन्छ त्यहाँ चाहिँ यो धेरै चल्दैन अथवा चाहिँ यस्तो हुन्छ उस्तो हुन्छ भनेर सरकारी सार्वजनिक संस्थालाई नकारात्मक टिप्पणीहरू र जनतामा चाहिँ नकारात्मक कुराहरू चाहिँ भेरी अस्पतालबाट गरेको छ, र त्यो कदापि सत्य होइन। यहाँहरूले आफै सेवा लिएर मैले अघि पनि भने हामीसित भएको क्षमताभन्दा हामीले डबलमा काम गर्नुपर्ने भएको कारणले गर्दाखेरि कतिपय अवस्थामा सेवा र हाम्रो चाहिँ भिडभाड पनि बढिरहेको हुनाले हामीले चाहिँ सेवा दिइराख्दाखेरि समस्याहरू छन्। तर त्यो समस्या छ भन्दैमा बिरामीहरू चाहिँ बाहिर जाने, यहाँका बिरामीहरू चाहिँ यहाँ आएर भेरी अस्पताललाई विश्वास गरेर आइसकेपछि यहीँ नै सेवा पाउनुहुन्छ। अब हामीले त्यो एउटा सिस्टम पनि ट्र्याकिङ सिस्टम पनि गरिरहेछौँ, बिरामीले कसले बाहिर लैजान्छ त हाम्रो सिसी क्यामेरा मोनिटरिङहरूमा पनि हेरिरहेका छौँ। विभिन्न पछिल्लो अवस्थामा भएका चोरीका घटनाहरू, भेरी अस्पतालमा विभिन्न तत्त्वहरू, बिरामी भर्ना गर्दै गरेका बिरामीको भिजिटरहरू कुरुवाहरू बनेर आएर चाहिँ बिरामी कुरुवाहरूका मोबाइल, घडी, पर्स लगायत चाहिँ जो चोरीका घटनाहरू भएका छन् त्यसलाई पनि हामीले सूक्ष्म हिसाबले हेरिरहेका छौँ भने अब भेरी अस्पतालमा बिरामी भर्नाको कुरुवा साँच्चै हो कि होइन भनेर चेक गर्नको लागि हामीले चाहिँ भिजिटर पासहरूको पनि व्यवस्था गर्ने चाहिँ यो आर्थिक वर्षबाट त्यो चाहिँ हामीले योजनामा राखेका छौँ, र विकास समितिको निर्णय हुनासाथ त्यो चाहिँ हामी सञ्चालनमा ल्याइनेछ।
1: हजुर, अब डाक्टर साहब, यो स्वास्थ्य कर्मीमाथि पछिल्लो समय जुन आक्रमण भइरहेछ हस्पिटलहरूमाथि होइन, यहाँहरूले चाहिँ वार्षिक उत्सवमा त्यसको प्रतीकात्मक रूपमा एउटा नाटक पनि प्रस्तुत गर्नुभएको थियो, धेरैको मन पनि छोयो होइन, यसलाई चाहिँ कसरी लिनुभएको छ? खासमा यस्ता खालका घटनाहरू के कारणले घट्छन् होला?
0: कुनै पनि यो चाहिँ एउटा कन्फ्लिक्ट, यसलाई व्यवस्थापनमा चाहिँ यसलाई कन्फ्लिक्ट म्यानेजमेन्ट अथवा कन्फ्लिक्टको कुराहरूमा हामी चाहिँ जान्छौँ, र यो चिकित्सक र बिरामी बिच अहिले पछिल्लो अवस्थामा बिरामी कुरा र यो चिकित्सकप्रति देखिएको अथवा चाहिँ मेडिकल फिल्डमै स्वास्थ्य कर्मीहरू भएको चाहिँ आक्रमण पनि यो कन्फ्लिक्टकै एउटा चाहिँ कारणहरू, विभिन्न कन्फ्लिक्टका कारण हुन्छ, त्यसैमध्ये एक हो यो चाहिँ, कन्फ्लिक्टका प्रकारमध्ये चाहिँ एक हो। यसलाई हामीले चाहिँ कन्फ्लिक्टकै रूपमा लिएका छौँ। कन्फ्लिक्ट म्यानेजमेन्टको मेकानिजमको रूपमा पनि हामीले भेरी अस्पतालमा पछिल्लो अवस्थामा त्यस्ता घटनाहरू फेरि पुनः नदोहोरिउन् भन्नको लागि चाहिँ हामीले विशेष गरेर त्यो एउटा मेकानिजम पनि बनाएका छौँ। यसमा विशेष गरेर बिरामीले एउटा एक्सपेक्टेसन गरेर अस्पतालमा आइसकेपछि सेवा दिनु चाहिँ प्रत्येक अस्पताल स्वास्थ्य कर्मीको चाहिँ जिम्मेवारी हो, त्यो चाहिँ दिइराख्नु भएको छ। र यसमा दिँदै गर्दाखेरि कम्युनिकेसन स्किल विशेष गरेर जानकारी चाहिँ गराइराख्नुपर्ने हुन्छ, र बिरामीले पाएको चाहे त्यो सेवा होस् चाहे त्यो औषधि होस् होइन, कुनै पनि प्रकारको सेवामा चाहिँ तपाईँहरूले यो कारणले गर्दाखेरि डायग्नोसिसहरूको कुरा होस्, तपाईँलाई यो भएको कारणले गर्दाखेरि हामीले यसरी हुन्छ, केही कुरा ढिलो भए तापनि बिरामीहरूले त्यो जस्तै तपाईँको चाहिँ आजको आज अहिलेको अहिले गर्न नसके पनि यो कारणले गर्दाखेरि हामी क्षमता यो कम छ, हामी चाहिँ तपाईँलाई केही समयपछि अथवा भोलि चाहिँ यसरी आउनुहोस्, हामी चाहिँ यसरी गर्छौँ भनेर त्यो संवाद चाहिँ हुन सक्यो भने उहाँहरूले त्यो बुझ्नुहुन्छ र बुझिरहेको पनि हुन्छ। जसलाई हामीले त्यो बुझाइएको छ त्यसमा त्यो समस्या छैन, जहाँ चाहिँ कम्युनिकेसन ग्याप छ त्यहाँ चाहिँ विभिन्न तत्त्वहरूले ठ्याक्कै त्यहाँ रोल प्ले गर्ने पनि मौका पाइरहेको छन् त्यो ग्यापलाई प्रयोग गर्ने, भने त्यो कम्युनिकेसन जहाँनिर ल्याकिङ भएको छ त्यहीँनिर नै घटनाहरू भएका छन्। त्यसले गर्दाखेरि मलाई चाहिँ के लाग्छ भन्दाखेरि यो अहिले पछिल्लो घटनाहरूलाई व्यवस्थित गर्नको लागि विशेष गरेर काउन्सिलिङको पाटोहरूमा फोकस गर्न जरुरी छ भने पब्लिक पोइन्ट अफ भ्यूबाट पनि हामीले स्वास्थ्यकर्मीहरू पनि तपाईँ हामी जस्तै अथवा तपाईँ हामी तपाईँकै छोराछोरी हुन्, तपाईँकै भाइ भतिजा अथवा चाहिँ तपाईँकै रिलेटिभ जस्तै हुन्, उहाँहरूलाई पनि एउटा सम्मानपूर्वक व्यवहार गर्नुपर्छ, र केही कुरा नबुझेमा यहाँहरूले सोध्न पाउने यहाँको अधिकार छ, बिरामी अथवा चाहिँ कुराहरूले आफ्नो बिरामीको बारेमा सोध्न पाउने यहाँको चाहिँ कानुनी अधिकार पनि छ, यहाँले चाहिँ सोधेर र चिकित्सकले पनि र स्वास्थ्यकर्मीले पनि त्यो बताउनु पर्ने पनि छ। र यद्यपि यहाँले के बाध्यता बुझ्नुपर्छ भन्दाखेरि सरकारी सार्वजनिक संस्थामा हामीले कुनै पनि बिरामीलाई लिमिटेसन तपाईँ यतिभन्दा बढी हामी हेर्दैनौँ भन्न सक्दैनौँ, जति पनि आउनुहुन्छ त्यो चाहिँ हामी हेर्छौँ, र त्यो गर्दै गर्दा हाम्रो क्षमताभन्दा बढी बिरामीहरूलाई हेर्दै गर्दा त्यो भिडभाडलाई चाहिँ व्यवस्थापन गर्दै गर्दाखेरि कतिपय अवस्थामा काउन्सिलिङको पाटो मिस हुन्छ र त्यति बेला चाहिँ तपाईँहरूले कतिलाई चाहिँ काउन्सिलिङ गर्नुपर्ने सबैलाई गर्न सम्भव पनि हुनसक्छ र गर्नै पर्ने बिरामीहरूलाई जसलाई चाहिँ मेरो स्वास्थ्यको बारेमा केही मैले डक्टरसित अथवा स्वास्थ्यकर्मीसित बुझ्नु छ जरुरी छ भन्नुभयो भने तपाईँ चाहिँ भर्ना हुनुहुन्छ भने बिरामी नर्सिङसित स्टेसनमा आएर सोध्न सक्नुहुन्छ मेरो बिरामीको अवस्था के छ भनेर र त्यसै गरी डक्टरहरूको राउन्डको बेलामा पनि सोध्न सक्नुहुन्छ त्यो त्यो संवाद चाहिँ जरुरी छ त्यो चाहे त्यो चिकित्सकको तर्फबाट
1: यो भनिरहँदा जस्तो भेरी अस्पतालको हाम्रो स्वीकृत दरबन्दी भनेको 150 बेड भयो होइन त्यसमध्ये अहिले सञ्चालनमा कति छ र हाम्रो ओपिडी सेवामा बिरामीको चाप र हाम्रो जनशक्ति त्यो हिसाबले समानुपातिक हिसाबले छ कि छैन चाहिँ त्यसले चाहिँ सेवा प्रवाहमा कस्तो असर
0: पक्कै पनि हामीसित जनशक्ति अहिले पनि हेर्ने भने नेपाल सरकारको 100 बेडको जनशक्तिमा लगभग सबै गरेर चिकित्सक प्यारामेडिक्स नर्सिङ गरेर 150 हारिमा चाहिँ दरबन्दी स्वीकृत दरबन्दी छ भने अहिले दरबन्दी फुलबिलको अवस्था चाहिँ करिब 100 जति भनेपछि अझै पनि हाम्रो 50 भनेको हाम्रो चाहिँ
1: रिक्त छ
0: हामीले चाहिँ 2/3 जनशक्तिले चाहिँ सेवा दिइरहेको अवस्था छ अहिले पनि
1: भनेपछि
0: हामीसित त्यो रिक्त दरबन्दी फुलफिल हुन सकिरहेको छैन भने हामीसित चाहिँ जम्मा 2/3 जनशक्तिले क्षमताभन्दा डबल जनशक्ति बिरामीलाई चाहिँ सेवा दिइरहेको अवस्थामा हामीले कसरी हेर्नु परेको अवस्था छ र यसले यसले गर्दाखेरि विभिन्न स्रोतबाट हामीले चाहिँ अब समन्वय आवश्यकता छ हामीले समन्वय गरिरहेको पनि छौँ पछिल्लो अवस्थामा हामीलाई प्रदेश सरकारले 136 वार्षिक उत्सवमा पनि 50 बेडको भवन यो विशेष गरेर गर्भवती को लागि चाहिँ उपलब्ध गराउने माननीय मन्त्रीज्यूले चाहिँ कमिटमेन्ट गरेर गइसक्नु भएको छ भने सँगैबाट पनि हाम्रो अब आउने एसडियुहरू त्यसै गरेर सिसियु आइसियुहरूलाई चाहिँ स्तर वृद्धि गर्ने हाम्रो चाहिँ आइसियुमा बेड नपाउने अवस्थालाई चाहिँ निराकरण गर्नको लागि पनि त्यसको लागि पनि हामीले चाहिँ आउने यही आर्थिक वर्षमा चाहिँ विभिन्न योजनाहरू बनाएर मन्त्रालयमा पेस गरेका छौँ र त्यसै गरी अब आउने यो भेरी अस्पतालमा यो मैले चाहिँ अपरेसन थिएटरमा विभिन्न लामो समयदेखि जो अपरेसन गर्नुको लागि कुर्नुपर्ने बाध्यता छ त्यसको लागि पनि हामीले चाहिँ यो आर्थिक वर्षमा शल्यक्रिया गर्ने अपरेसन थिएटरलाई चाहिँ हामी व्यवस्थित गरेर त्यसलाई त्यसको स्तर वृद्धि गरेर त्यो ब्याकलगलाई पनि जति चाहिँ वेटिङ बिरामीले चाहिँ वेटिङ गर्ने समय अवधि हो त्यसलाई पनि घटाउने को लागि चाहिँ एउटा चाहिँ हामीले स्ट्राटेजी बनाएका छौँ
1: हजुर डाक्टर साहब यति भनिरहँदा जस्तो बिरामीको चाप र दक्ष जनशक्ति जुन कमी छ एकदमै त्यसको लागि पहलहरू कतिको भइरहेछ
0: पक्कै पनि हामीले हजुर हामीले विभिन्न समयमा हामीसित रेकर्डहरू पनि छन् हामीसित चाहिँ परिपत्र हामीले चाहिँ गरेका माग गरेका हामीसित चाहिँ पत्रहरू पनि छन् हामीले मन्त्रालयमा विभिन्न स्थानीय तह अथवा चाहिँ प्रदेश सरकारसित पनि विभिन्न कार्यक्रम अन्तर्गत चाहिँ माग गरेको जनशक्ति हामीले चाहिँ भेरी अस्पतालमा एनआइसियु बेड होइन एउटा चाहिँ बच्चा नवजात शिशुलाई हेर्ने बेड 10 मात्रै थियो योभन्दा अगाडि अघिल्लोमा हामीले यसमा आइसकेपछि यसलाई चाहिँ 100% बढायौँ त्यसलाई 20 बनायौँ तर 10 बनाउँदा पनि त्यो प्याक थियो भने अहिले 20 बनाउँदा पनि त्यो नपुगिरहेको अवस्था छ त्यसमा चाहिँ हामीलाई प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले त्यो बेड बढाउनको लागि र जनशक्तिको लागि पनि सहयोग गरिरहेको अवस्था थियो त्यसै गरी स्थानीय सरकारबाट पनि हाम्रो नेपालगञ्ज उपमहानगरपालिकाबाट पनि सहयोग भइरहेको अवस्था छ भने सङ्घीयमा पनि हामीले विभिन्न छात्रवृत्तिबाट बोर्डिङबाट आउनुपर्ने चिकित्सकहरू लगायत दरबन्दी रिक्त भएका दरबन्दीलाई पनि पदपूर्तिको लागि माग गरिरहेको अवस्था छ
1: हजुर डाक्टर साहब अब यो जति पनि घटनाहरू भइरहेछन् स्वास्थ्यकर्मीमाथि अथवा अस्पतालहरूमाथि यो चाहिँ यही भनिरहँदा जस्तो चिकित्सकीय लापरवाही र उपचारमा आउने आकस्मिक जटिलता होइन यो चाहिँ अब धेरै श्रोताहरूलाई लाई चाहिँ जानकारी बुझ्ने हिसाबले भन्दैनौँ के गरेमा चिकित्सकीय लापरवाही हुन्छ र कस्तोलाई चाहिँ आकस्मिक जटिलता उपचारमा आउने आकस्मिक जटिलता भनिन्छ र के कारणले गर्दाखेरि घटना भएर मिसअन्डरस्ट्यान्डिङ भएर त्यहाँ चाहिँ अस्पतालहरूमा भिडभाड र यतिसम्म कि बाहिरी मान्छे आएर पनि तोडफोडका घटनासम्म पनि र मलमलाइमाका कुराहरू पनि आउँछन् यो चाहिँ यो के हो वास्तवमा
0: पक्कै पनि देशमा कानुन छ हामीसित विभिन्न स्वास्थ्य सम्बन्धी ऐन नियमावलीहरू छन् कुनै घटना घट्छ अथवा यो स्वास्थ्यमा मात्र नभएर अरू ठाउँमा पनि कुनै घटना घट्छ भने त्यसको कानुनी उपचार नै यसको एकमात्र माध्यम हो हामी कानुनी राज्यमा छौँ कानुनको सम्मान गर्नुपर्छ एउटा कुरा छ अब यो लापरवाही भन्ने कसले डिसाइड गर्ने भन्ने कुरा भयो एउटा त हामीले सिस्टममा पनि हेर्ने हो भने विभिन्न हाम्रो क्षमता छन् त्यो क्षमताभन्दा बढी गरिरहेकालाई प्रोत्साहन कहिले गर्ने कसले गर्ने त्यो कुराहरू छन् त्यो गर्दा गर्दै जनतालाई सेवा दिँदा दिँदै गरिरहेका विभिन्न हाम्रा चाहिँ सरकारले बनाइदिएको कानुनहरू छन् र विभिन्न प्रोटोकलहरू छन्, होइन, हामीसित चाहिँ यो डायग्नोसिस भयो भने यसरी उपचार गर्ने भनेर चाहिँ ट्रिटमेन्ट प्रोटोकलहरू छन् र हामीले पनि बेला बेलामा चाहिँ सिएमई गरेर हामीले त्यो कुराहरू फलो गरिरहेको अवस्था छ र त्यो गर्दा गर्दै पनि कतिपय अवस्थामा मानव जीवनसित सम्बन्धित यो साइन्स चाहिँ ठ्याक्कै प्रेडिक्टेबल छैन। एउटै मेडिसिनले चाहिँ डिफ्रेन्ट 10 व्यक्तिमा 10 तरिकाले काम गर्न सक्छ र कसलाई त्यसको हाइपर सेन्सिटिभिटी रिएक्सन हुनसक्छ र तुरुन्तै मृत्यु हुनसक्छ भनेर चाहिँ भन्न सकिँदैन। त्यो र यसलाई चाहिँ यो लापरवाहीले हो कि कुनै मेडिसिनको चाहिँ कारणले त्यसको चाहिँ रिएक्सनले गर्दाखेरि हो वा कुनै चाहिँ सिस्टमको फेलरले गर्दाखेरि हो, त्यो कुराहरू प्रमाणित गर्नको लागि हामीसित विभिन्न नेपाल सरकारका कानुनी संयन्त्र भएका छन्, जस्तै एनएमए छ, हामीसित अदालत होइन छ र विभिन्न चाहिँ हाम्रा निकायहरू छन् र सम्बन्धित निकायमा एउटा चाहिँ हामी त्यसलाई चाहिँ कानुनी रूपमा व्यवस्थित गर्नुपर्ने मैले चाहिँ आवश्यकता देख्छु। र अर्को कुरा, केही वर्ष पहिला हेर्नुभयो भने विभिन्न सवारी दुर्घटनाहरूमा कस्तो आउँथ्यो भन्दाखेरि त्यहाँ पनि यस्तै हुलदङ्गा हुने, होइन, त्यहाँ चाहिँ अब ड्राइभरलाई अथवा चाहिँ लाई कुटपिट गर्ने, आगो लगाउने, यो चाहिँ थियो र पछिल्लो अवस्थामा आएपछि बिमा आइसकेपछि, इन्सुरेन्स आइसकेपछि अब चाहिँ त्यस्तो सडक दुर्घटनाहरूमा साँच्चै चाहिँ चालकको लापरवाही हो कि अथवा चाहिँ के भएर हो भनेर हेरेर बिमाले यसरी कभर गर्थ्यो। अब चाहिँ हुने शल्यक्रिया लगायत मेडिकल फिल्डमा हुने जति पनि यस्ता जोखिमहरू छन् त्यसलाई कभर गर्नको लागि यो इन्सुरेन्सको लागि पनि हुनुपर्छ जस्तो लाग्छ। यसको एउटा अर्को समाधान त्यो पनि हो र अर्को चाहिँ हामी कानुनी वेमै जाने हो, हामीलाई त्यस्तो लाग्छ हाम्रो बिरामीप्रति लापरवाही भएको हो भने त्यो चाहिँ त्यसको एक मात्र उपाय भन्नु भनेको हामी कानुनी राज्यमा छौँ, कानुनी बाटो नै अप्नाउने हो।
1: ड्यू प्रोसेसमै जानुपर्छ र कानुनी संरचनालाई नै बलियो बनाउनुपर्छ ताकि चाहिँ सबैको सुरक्षा होस्, पेसागत सुरक्षा होस्, होइन। खासमा चाहिँ यो धेरै उठाउने गरिन्छ नि त, चिकित्सकीय लापरवाही ठ्याक्कै मेडिकल ट्रममा चाहिँ के गर्यो भने चिकित्सकीय लापरवाही हो, होइन, कस्तोलाई चाहिँ आकस्मिक जटिलता भनिन्छ, श्रोताले
0: त्यो म बुझ्ने भाषामा भन्दा यो कस्तो भन्दा लापरवाही भनेर भनेको दुईवटा कुरा हुन्छ, एउटा गर्नुपर्ने काम गरेन भने र नगर्नुपर्ने काम गर्यो भने चाहिँ यसलाई लापरवाही भनेको डिफिनेसनमै दिएछ।
1: हजुर,
0: तपाईँको चाहिँ कस्तो मैले अघि भने हाम्रो चेकलिस्टहरू अथवा एउटा चाहिँ मापदण्डहरू हुन्छ, त्यो मापदण्ड तपाईँले अपरेसन गर्नुपर्छ भने पनि पहिला यो गर्ने यसरी गर्ने भनेर पहिले वेल डिफाइन चाहिँ एउटा सिस्टम छ, त्यो सिस्टम अनुसार गर्नु परेछ कि छैन भनेर चाहिँ चेकलिस्टहरू हुन्छ। तपाईँ चाहिँ बिरामी हस्पिटलमा भर्ना भएदेखि सबै डकुमेन्टेसनहरू कुराहरू हुन्छ, त्यो त्यही बिरामी हो कि होइन, त्यही रोग हो कि होइन भनेर हुन्छ र त्यो अनुसार भएको छ कि छैन, तपाईँलाई चाहिँ एन्टिबायोटिक दिनुपर्ने ठाउँमा एन्टिबायोटिक प्रयोग भइरहेछ कि छैन, अपरेसन गर्नै पर्ने छ भने अपरेसन भइरहेछ कि छैन, एउटा हुनुपर्ने काम गरिरहेछ कि छैन, त्यो नगरेमा चाहिँ एउटा भयो लापरवाही भने, अर्को कुरा नगर्नुपर्ने काम गरिरहेछ कि छैन, होइन, त्यो बिरामीलाई चाहिँ यो नगरे पनि हुन्थ्यो गरिरहेछ कि छैन, यो दुइटालाई चाहिँ हामी लापरवाहीको डिफिनेसनमा राख्छौँ भने जटिलताहरूमा चाहिँ यो भन्न सकिँदैन। तपाईँले चाहिँ अपरेसन गर्दै गर्दा एनाटोमी पनि कतिपय अवस्थामा फरक हुन्छ, एउटै व्यक्तिको पनि मान्छेमा ह्युमन एनाटोमीहरू फरक हुन्छ, त्यसै गर्दै गर्दा बढी अत्यधिक कसलाई बढी रगत बग्छ भनेर भन्न सकिँदैन, त्यो चाहिँ यो जटिलतामा आकस्मिक जटिलतामा पर्छ।
1: हजुर, अब यी भनिरहँदा जस्तो अब ड्यू प्रोसेसको कुराहरू गरिन्छ नि त, लापरवाहीको कुराहरू गर्दाखेरि तोडफोड अब चाहिँ आक्रमणका कुराहरू हुन्छन्, यसमा चाहिँ सहज न्याय प्रणाली नभएर अथवा न्यायप्रतिको विश्वास नभएर त्यो चाहिँ बिरामीका आफन्तहरूले गर्छन् अथवा बाहिरी तत्त्वको पनि प्रभाव, घटनाको परिस्थितिले कस्तो देखाउँछ डाक्टर साहब?
0: घटना
1: हाम्रो चाहिँ न्याय प्रणाली सबलीकरण नभएर हो अथवा चाहिँ यो अस्पतालप्रति यो गरौँ चाहिँ अब न्याय प्रणाली कहिले हो ड्याङडुङ पारौँ पैसा झारौँ भन्ने पनि त्यो प्रवृत्ति पनि देखिन्छ, होइन, बाहिर कतिपय अवस्थामा त बाहिरी मान्छे पनि आएर गरेको पनि देखिन्छ नि सहभागी।
0: पक्कै पनि अब यसमा स्वास्थ्यमा पछिल्लो अवस्थामा धेरै आक्रमणहरू भइरहेको घटनाहरू चाहिँ बढिरहेको अवस्था पनि देखिन्छ, यसमा हाम्रा कानुनी संरचनाहरू कानुनी निकायहरू हुँदाहुँदै पनि त्यो प्रयोग नगरेर यो सर्टकट वेमा चाहिँ हामीले अहिले पछिल्लो अवस्थामा त्यस्तो प्रयोग गरिरहेको अवस्था, यो चाहिँ एउटा त कानुनी ज्ञानको पनि म चाहिँ यसमा कमी देख्छु, हामीसित विभिन्न उपभोक्ता अदालतहरू छन् अहिले पछिल्लो अवस्थामा आएर स्वास्थ्य सेवा अथवा सेवालाई पनि विभिन्न गुणस्तरलाई पनि उपभोक्तासित गएर जोडेर उपभोक्ता अदालतहरू छन्, उपभोक्ताका कानुनहरू छन्, उपभोक्ताका अधिकारहरू छन्, त्यो कुराहरूको हामीले प्रयोग गर्नु पऱ्यो। यो उल्लङ्घना गर्ने तोडफोड गर्ने यो भनेको कुनै पनि हालतमा एउटा कानुनी राज्यको परिकल्पनामा हुन सक्ने घटनाहरू चाहिँ होइन, यो गर्नुपर्ने काम पनि होइन। यसमा चाहिँ विशेष गरेर म चाहिँ के भन्न चाहन्छु भन्दा यहाँहरूलाई चाहिँ त्यस्तो लाग्छ, एउटा त यो कन्फ्लिक्ट बेस्ट वे अफ म्यानेजमेन्ट कन्फ्लिक्ट इज टु एभोइड कन्फ्लिक्ट भन्छ। यसमा चाहिँ हामीले सकेसम्म त्यो कन्फ्लिक्टमा जानै नहुने हो, त्यसमा चाहिँ हामी संवाद गर्नु पऱ्यो। हाम्रो बिरामी हामीले हस्पिटलमा लैसकेपछि बिरामीको अवस्थाबारे जान्न पाउने बिरामीको अधिकार उपभोक्ताको हिसाबले पनि अधिकार हुन्छ, र एउटा चाहिँ बिरामीको आफ्नो स्वास्थ्य सम्बन्धी जान्नुपर्ने एउटा संवैधानिक र कानुनी अधिकार पनि हुन्छ। सोध्नु पऱ्यो, जान्नु पऱ्यो, बुझ्नु पऱ्यो। सम्बन्धित निकायले भन्दैन भने त्यो कुरामा चाहिँ हामी विभिन्न स्वास्थ्य संस्थामा भएका सुशासनको अहिले पछिल्लो अवस्थामा हेर्ने हो भने गुनासो सुन्ने अधिकारीहरू तोकिएको छ, र त्यो गुनासोहरू राख्नु पऱ्यो, र आफ्नो स्वास्थ्य सम्बन्धी आफै सचेत हुनु पऱ्यो, र हामीले के गर्न रहेछ, कुन अपरेसनहरू गर्न गइरहेछ अथवा कुन ट्रिटमेन्टहरू भइरहेछ त्यो कुरा चाहिँ बिरामीले जान्नु पऱ्यो। त्यसका बारेमा चाहिँ त्यसको अप्सनहरू के हुनसक्छ त्यो बारेमा पनि आफूले बुझ्नु पऱ्यो, र त्यो संवाद गर्दैमा धेरै कुराहरू त्यही निराकरण हुन्छ। र त्यस्ता घटना घटिहाल्यो भने फेरि हामीसित कानुनी निकाय छन्, जाने बाटो भनेको कानुनी हो, त्योभन्दा अन्य हुनै सक्दैन।
1: हजुर, आन्तरिक हिसाबले पनि यहाँ प्रशासनको पनि प्रमुख भएको नाताले जस्तो अस्पतालमा भइरहेको सेवा प्रवाह कस्तो भइरहेछ, त्यसमा चाहिँ स्वास्थ्यका उपभोक्ताले कसरी लिइरहेछन्, गुनासोहरू के छ, र सबै विभागमा भइरहेको सेवा प्रवाहको अवस्था र सुधारका पक्षको लागि कतिको मोनिटरिङ र कमी कमजोरीहरू सुधार्नका लागि एज अ हेडको रूपमा चाहिँ कसरी काम गरिरहनु भएको छ डाक्टर?
0: पक्कै पनि हामीले भेरी अस्पतालले यति लामो इतिहास छ, भेरी अस्पतालको हामीले स्वास्थ्य सेवा त दिइरहेको नै छौँ, र त्यसमा गुणस्तरीयता कायम गर्ने पनि डे बाई डे गुणस्तरहरू भनेको जति गऱ्यो त्यति चाहिँ आउने हो, डे बाई डेमा बढ्ने हो। पछिल्लो अवस्थामा मैले विशेष गरेर म आइसकेपछि सुशासनलाई नै जोड दिएको छु यसमा, विशेष गरेर कर्मचारीको हाजिरी अनि उपस्थिति, र हामीले चाहिँ 9 देखि 5 बजेसम्म हामीले ओपिडी चलाइरहेको अवस्था छ, र त्यो देखिन्छ कि भने बिरामीको सेवाग्राहीहरूको बिहेभियर पनि अहिले पनि हामीले कन्ज्युमर बिहेभियर भने मैले अहिले सेवाग्राहीको बिहेभियर कसरी भन्दा पहिला जस्तै टिकट छिटै सकिन्छ कि भनेर 10, 11, 12 बजेसम्म एकदम भिडभाड गर्ने, त्यसपछि 2-3 बजेपछि चाहिँ खाली ओपिडी जस्तो देखिन्छ। र यसमा मैले चाहिँ के पनि निवेदन गर्न चाहन्छु भन्दा सेवाग्राहीहरूलाई अथवा बिरामीहरूलाई, यहाँहरू चाहिँ भेरी अस्पतालमा आउँदाखेरि 9 देखि 8 बजेदेखि बेलुका 5 बजेसम्म हामी चाहिँ सेवा दिइरहेका हुन्छौँ, भनेको टिकट काट्ने समय चाहिँ 8 बजेदेखि 4 बजेसम्म यहाँहरू जति बेला पनि जुनै पनि अवस्थामा आएर जुन
1: 4 बजेसम्म
0: ओपिडी टिकट चाहिँ यहाँहरूले काट्न सक्नुहुन्छ। इमर्जेन्सी 24 घन्टा भइहाल्यो, ओपिडी टिकट चाहिँ यहाँहरूले 4 बजेसम्म टिकट काट्न सक्ने भइसकेपछि अरू काम सकेर तपाईँको भिडभाड एकैचोटि 10-11 बजे छ भने सबै आएर त्यहाँ भिडभाड गर्नु आवश्यक छैन। हाम्रो एउटै समयमा आउँदै गर्दा सेवा प्रदायकलाई पनि हामीलाई चाहिँ समस्या भइरहेको अवस्था छ भने सेवाग्राहीलाई पनि त्यो भिडभाडमा बस्दै गर्दाखेरि त्यो तनावको स्ट्रेस हुने सम्भावना छ। त्यसै कारणले गर्दा तपाईँहरू आफ्नो समय अनुकूल मिलाएर तपाईँहरू चाहिँ 4 बजेसम्म आएर टिकट लिएर चिकित्सकलाई भेटेर आफूले चाहिँ उपचार गराउन सक्नुहुन्छ। यसमा चाहिँ हतार गरेर 9-10 बजेसम्म नि 8 बजे आएर 9-10 बजे आएर विशेष गरेर सबै एकैचोटि आउँदाखेरि त्यो भिडभाड भइरहेको अवस्थाले गर्दा पनि हामीलाई चाहिँ त्यो भिड म्यानेजमेन्टको लागि त्यो एकैचोटि सेवा दिनलाई अप्ठ्यारो परिरहेको छ। हाम्रो रेकर्डै हेर्नुभयो भने यो गत आवामा चाहिँ हामीले लगभग बिरामीहरू चाहिँ दैनिक 800 देखि 1000 जना जति बिरामी हेरिरहेको अवस्था छ।
1: हजुर,
0: र यसमा चाहिँ दैनिक हाम्रो डेलिभरी सङ्ख्या पनि 20 जना जतिको हामीले चाहिँ डेलिभरी गरिरहेछौँ दैनिक रूपमा। त्यसमा हामीले सिएस पनि लगभग हाम्रो सिएस रेट चाहिँ 30-35% चाहिँ सिजरियन सेक्सन, किनभने रिफरल हो यहाँ चाहिँ विभिन्न तिनवटै प्रदेशका रिफरल सेन्टर भएको कारणले गर्दा सिजरियन डेलिभरी गर्नको लागि रिफर भएको हुनाले हाम्रो चाहिँ 30-35% चाहिँ डेलिभरी सिजरियन सेक्सनबाट भइरहेको अवस्था छ भने हामीले जस्तै सर्जरीहरू गरेका छौँ दैनिक लगभग हाम्रो सर्जरी यो गत आर्थिक वर्षमा हामीले चाहिँ 5,172 चाहिँ सर्जरी गरिरहेको अवस्था छ भने विभिन्न हामीले मुटु सम्बन्धी स्टेन्ट राख्ने क्याथल्याबहरूको सेवाहरू दिइरहेको छौँ। त्यसै गरी चाहिँ अब हाम्रोमा पोस्टमार्टमहरू लगायतका यो मेडिकोलिगल सेवाहरू पनि हामीले चाहिँ यसबाट प्रदान गरिरहेका छौँ। इमर्जेन्सीमा पनि हाम्रो त्यसै गरी गत आर्थिक वर्षमा मात्रै 141,174 जनाले चाहिँ सेवा लिइरहेको चाहिँ अवस्था छ। यसरी बिरामी चाहिँ एकदम बढिरहेको अवस्था, हिजो मात्रै हाम्रो हिजो अस्ति भनौँ मात्रै चाहिँ 1800 जना ओपिडी फ्लो चाहिँ 1800 जनाको चाहिँ थियो, र एकदम भिडभाड विशेष गरेर यो सोमबार खुल्ला साथ भनेको दुई दिनको बिदापछि नै एकदम अत्यधिक मात्रामा बिरामीको चाप चाहिँ ओपिडी लगायतका हरेक सेवाहरूमा चाहिँ बढेको देखिन्छ। इमर्जेन्सी हाम्रो 24 घन्टा विधामा पनि चल्ने भएकोले त्यहाँ चाहिँ एकनास स्तरको एकै स्तरको छ भने ओपिडीहरूमा चाहिँ हाम्रो त्यो विशेष चाप छ। हामीले त्यो डेटालाई पनि एनालाइसिस गरेर हाम्रो स्ट्राटेजीहरू बनाएका छौँ। ओपिडीमा विधा विशेष गरेर विधापछि लगत्तै हुने बारहरूमा चाहिँ हाम्रा सेवा प्रदायकहरूलाई बढी त्यहाँ चिकित्सकहरूलाई पनि बढी खटाउने र हामीले चाहिँ बिरामीको फ्लोको स्ट्याटस डेटाहरू हेरेर एनालाइसिस गरेर पनि अहिले पछिल्लो अवस्थामा हामीले स्ट्राटेजी बनाइरहेको अवस्था छ।
1: हजुर डाक्टर साहब, यही कुराहरू गरिरहँदा जस्तो अर्को शब्द आइरहेको छ, यो व्यावसायिकता भनौँ न, चिकित्सकहरूको अस्पतालको व्यावसायिकता, त्यसपछि चाहिँ यो माल प्र्याक्टिसको कुराहरू पनि शब्दावली पनि प्रयोग गरिन्छ। खासमा चाहिँ चिकित्सकमा हुनुपर्ने व्यावसायिकता, पेसागत व्यावसायिकता भनौँ न, एउटा पेसागत धर्म भनौँ, खासमा के हुनुपर्छ, त्यसको लागि त्यसलाई मेन्टेन गर्नको लागि अस्पताल प्रमुखको हिसाबले यहाँले कसरी काम गरिरहनु भएको छ, यस्ता माल प्र्याक्टिसका घटनाहरूलाई चाहिँ न्यूनीकरण रोकथाम गर्नको लागि अस्पताल कसरी अगाडि बढिरहेको छ?
0: पक्कै पनि चिकित्सकीय होस् अथवा कुनै पनि मा आचरणसित रिलेटेड यो विभिन्न व्यावसायिक आचरणहरूका कुराहरू हुन्छन्, यसमा हाम्रा कानुनहरू अथवा चाहिँ हाम्रो नेपाल मेडिकल काउन्सिल छ, त्यो काउन्सिलले विभिन्न समयमा अथवा जारी गरेका पेसागत आचार संहिताहरू छन्, त्यो चिकित्सकमा छन्, र हाम्रा विभिन्न व्यावसायिक संस्थाहरू छन्, त्यो चाहे त्यो नर्सिङको होस्, नर्सिङ काउन्सिलहरू होस्, फार्मेसी काउन्सिल, ल्याब लगायतका सम्पूर्ण विभिन्न स्वास्थ्य कर्मीहरूलाई पनि मोनिटरिङ गर्ने अथवा चाहिँ त्यहाँ गर्ने निकायहरू छन्। त्यो निकायको त्यो आफ्नै आफ्नै आचरण र व्यावसायिक आचरणका प्रोटोकलहरू छन्। एनएमसीको पनि छ, यसमा चाहिँ विशेष गरेर यसमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि आचरणमा यो आचरणहरू भनेको घरबाट पनि सिक्ने हो एउटा सामान्य कुरा, र व्यावसायिक व्यावसायिकतामा आइसकेपछि विभिन्न प्रोफेसनलिजम मेन्टेन गर्नको लागि गरिने आचरणका यो धेरै ठुलो लिस्ट छ। त्यो हामी जिम्मेवारी चाहिँ बिरामीप्रतिको जिम्मेवारी त, बिरामीको कुराप्रतिको जिम्मेवारी त, एउटा व्यावसायिक बिरामी र चिकित्सकको बिचमा हुनुपर्ने बिरामीको चाहिँ रोगको गोपनीयताको चाहिँ तब जिम्मेवारी त, लगायत उसको बिरामीको उपचारलाई डायग्नोसिस गरेर त्यसलाई चाहिँ ट्रिटमेन्ट गर्नको लागि बिरामीले काउन्सिलिङ गर्ने के अरे यो चाहिँ आचरण, र त्यसै गरी विभिन्न हामीसित भएका कानुनहरू पालना गर्नुपर्ने, यो सबै कुराहरू चाहिँ चिकित्सीय आचरणमा आउँछ। अब माल प्र्याक्टिस भनेको चाहिँ फेरि ठ्याक्कै यो गैर कानुनी कुराहरू भयो, यसमा कानुनभन्दा गैर कानुनी रूपमा त हामी अब जानै सक्दैनौँ। अब चाहिँ हामी त्यस्तो गएकालाई नियमन विभिन्न निकायहरू छन् हामीसित, भेरी अस्पतालले ठ्याक्कै त्यो भेरी अस्पतालको जुरिडिक्सनभित्र अथवा क्षेत्राधिकारभित्र यो माल प्र्याक्टिसलाई नियन्त्रण गर्ने चाहिँ बाहिरको फिल्ड उसमा चाहिँ बजारमा चाहिँ परेन। हाम्रै अस्पतालभित्र चाहिँ हामीले चाहिँ विशेष गरेर पछिल्लो अवस्थामा आचार संहिताहरू पनि बनाएर कर्मचारीहरूलाई अवगत गराएका छौँ। हाम्रा विभिन्न कर्मचारीहरूलाई बिरामीलाईसित बोल्न पर्ने सफ्ट स्किलहरूको पनि हामीले तालिमहरू दिइरहेका छौँ, र त्यसै गर्दाखेरि अबको योजनामा चाहिँ हामीले बिरामी लाई भेरी अस्पतालमा आउने बिरामी भर्ना भएका बिरामीहरूको कुरुवालाई पनि भएका मानसिक तनाव घटाउनको लागि बिहानमा रेगुलर रूपमा चाहिँ व्यायामहरू अथवा चाहिँ यो योगाहरू गरेर मानसिक तनाव स्ट्रेस म्यानेजमेन्टको लागि र बिरामीको कुरुवालाई पनि त्यो गर्ने चाहिँ अब लगत्तै सुरु गर्ने योजनामा रहेका छौँ।
1: हजुर डाक्टर साहबले बताइहाल्नुभयो। अब हामी कार्यक्रमको अन्त्यमा छौँ। रेडियो सुन्ने श्रोता सरोकारवालाहरूलाई यतिका चुनौतीका बावजुद एउटा भेरी अस्पतालले विशिष्टीकृत सेवा दिएको छ, जो सेवाग्राहीको विश्वासमा अडेको छ। यहाँले भन्नुभयो होइन, 800 कति हजारसम्म दैनिक ओपिडीमा आउनुहुन्छ, त्यो भनेको एउटा विश्वास हो। यो विश्वास कायम राख्दै आगामी दिनमा गुणस्तरीय सेवा प्रदान गर्नका लागि यहाँको नेतृत्वमा भेरी अञ्चल भेरी अस्पताल कसरी अगाडि बढ्छ, र यसमा चाहिँ आम सरोकारवाला प्रतिको यहाँहरूको अपेक्षा के रहन्छ?
0: पक्कै पनि भेरी अस्पतालले सुशासनसहितको गुणस्तरीय सेवा दिनको लागि अबका दिनमा हामीले विशेष गरेर हामी समन्वयात्मक भूमिकामा नै अगाडि बढ्छौँ। त्यहाँ चाहिँ स्थानीय सरकारसित, प्रदेश सरकारसित, र सङ्घीय त हाम्रो अस्पताल सङ्घीय सरकार अस्पताल सङ्घीय सरकार अन्तर्गत मातहतमा छ, हामी समन्वयात्मक भूमिकामा रहन्छौँ। र अर्को कुरा, बिरामीको बिरामी आइरहेका बिरामीलाई पनि काउन्सिलिङको पाटोमा हामी चाहिँ यो कम्युनिकेसनतिर बढी जोड गरेका छौँ। हामीले चाहिँ अब विशेष गरेर हाम्रा एउटा त हाम्रा भएका जो ग्यापिङ छ त्यो सेवाहरूलाई न्यूनतम सेवा मापदण्ड अनुसार हुनुपर्ने सेवाहरूलाई विस्तारमा हामी चाहिँ जोड दिन्छौँ भने, अर्को कुरा यो जो कम्युनिकेसन मैले भने कम्युनिकेसन ग्यापको कारणले आइरहेको जो कन्फ्लिक्टहरू छन् अस्पतालमा देखिने जो पछिल्लो अवस्थामा विभिन्न स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाहरूप्रति लक्षित गरेर भएका आक्रमणहरू छन् त्यसलाई न्यूनीकरण गर्नको लागि हामीले बिरामीहरूलाई काउन्सिलिङ गर्ने त्यसै गरी तनाव व्यवस्थापन गर्ने लगायतका स्ट्राटेजीहरू सहित अस्पताल चाहिँ अघि बढ्ने लक्ष्य राखेको छ।
1: अब अन्त्यमा रेडियो सुन्ने श्रोता र सेवाग्राहीहरूलाई यहाँको भनाइ के रहन्छ अस्पतालको तर्फबाट?
0: पक्कै पनि यस एफएम अथवा रेडियोबाट यो श्रोताले यो सुनिराख्नु भएको छ उहाँहरूलाई चाहिँ मेरो एकमात्र निवेदन के छ भन्दा भेरी अस्पतालले पछिल्लो अवस्थामा गुणस्तरीय स्वास्थ्य सेवा दिनको लागि अग्रसर भइरहेको छ र हामीले क्षमताभन्दा पनि बढी सेवा चाहिँ यहाँहरूलाई प्रदान गरिरहेकोमा छौँ गरिराख्ने क्रममा छौँ। यसको लागि यहाँहरूले सुझावहरू दिनुपर्ने आवश्यकता देखिन्छ। त्यसै गरी सेवा लिने क्रममा पनि संयम भएर र लिनु र केही कुनै कुरा यो सम्बन्धमा भेरी अस्पतालले दिइरहेको सेवा सम्बन्धी यहाँहरूलाई कुनै गुनासो सुझाव भएमा हाम्रो गुनासो सुन्ने अधिकारी फोन नम्बरसहित व्यवस्था गरेका छौँ। यसमा यहाँहरूलाई चाहिँ म यो फोन नम्बर पनि यहाँ पब्लिस गर्न चाहन्छु यहाँ दिन चाहन्छु 98-580-1212 यो नम्बरमा यहाँहरूले चाहिँ कल गरेर भेरी अस्पतालसित सम्बन्धित एउटा कन्स्ट्रक्टिभ फिडब्याकहरू चाहिँ यहाँहरूको चाहिँ म त्यो अपेक्षामा छु र अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा दिनको लागि कुनै कसर बाँकी राख्दैन र हामीसित भएका सीमित स्रोत साधनहरू छन् त्यसलाई हामी चाहिँ अप्टिमम प्रयोग गरेर जनताको स्वास्थ्य सुरक्षित साथ गुणस्तर स्वास्थ्य सेवा दिनको लागि हामी निरन्तर लागिरहनेछौँ भन्न चाहन्छु। धन्यवाद।
1: हस् धन्यवाद। भेरी अस्पतालले जुन सेवा दिइरहेको छ त्यसमा चाहिँ गुणस्तरीयका साथ अझै उपभोक्ताको विश्वास जित्न सकोस्, गुणस्तरीयता कायम गर्न सकोस् हाम्रो पनि शुभकामना। आदरणीय श्रोताहरू, आजको रेडियो इजलासमा हामी भेरी अस्पतालको सेवा प्रवाह र गुणस्तरका विषयमा बहस गऱ्यौँ र बहसमा हुनुहुन्थ्यो भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर नवीन दर्नाल। महत्त्वपूर्ण समय र तार्किक बहसका लागि डाक्टर साहब यहाँलाई धेरै धेरै धन्यवाद।
0: हस् धन्यवाद।
1: आदरणीय श्रोताहरू, यतिन्जेल कार्यक्रम सुनेर साथ दिनुभयो यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद दिँदै प्राविधिक साथीसँगै म कार्यक्रम सञ्चालक अधिवक्ता वसन्त गौतम यहाँहरूबाट बिदा हुन चाहन्छु। शुभ दिन, नमस्कार।

0: toilet pony, yeah.
1: Extreme energy drink.
2: 와우, 플러스 परीक्षा पनि पास भयो। अब कुन कलेजमा भर्ना हुने होला?
3: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
2: ए हो र? त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
3: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडीज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
2: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
4: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
2: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10-12 औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98-580-36-577, 98-580-28-195 र 98-580-36-811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: सुन्नु न सावित्रीजी, मलाई सोफा, दराज, डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो। कहाँ जाने होला?
2: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
1: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
2: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एक पटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448 87535 र 98082504037।

0: कोयले पानी है
1: एक्सट्रीम एनर्जी ड्रिंक।
2: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
3: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
2: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
3: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
2: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
3: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज। सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
2: सम्पर्क नम्बर 081-535-717।
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
5: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
4: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
5: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिकको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक।

0: रंगाउ दैदेस मेरो एभरेस्ट
1: यो कृष्ण सार एफएम
2: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

0: Mania.
1: Extreme energy drink.
2: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
3: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
2: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
3: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
2: बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र,
3: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके, सञ्चालक पुरन चौधरी।
2: सम्पर्क नम्बर 98 480 20 697, 98 580 23 697 र 98 014 83 697।
3: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
5: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
4: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
5: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
5: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
6: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 98 61 14 16 99।

0: सुख फिर्ता लिनु भए त
1: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: Toilet Pony, yeah. Extreme energy drink.
1: आज म एकदम खुसी छु.
2: होइन, आज किन यसरी हाँस्दै आएकी छौ त?
1: आज मैले रेडियो कृष्ण शर्मा एउटा राम्रो कलेजको विज्ञापन सुने. मलाई त्यहाँको विशेषता एकदम मन पर्यो. म त भोलि नै बाबालाई भनेर जान्छु.
2: ए हो र, ल ल भन न त, तिम्रो रोजाई कस्तो रहेछ, हामी पनि जानु.
1: ल सुन, त्यहाँ त गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 अवस्थित जिएम कलेजको बिबिएस प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ. अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू, पर्याप्त अतिरिक्त क्रियाकलापहरू, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, एजुकेसनल टुर, सिए काउन्सिलिङ क्लास सञ्चालन, मोटिभेसनल क्लास, आइसिटी क्लास, एसी क्लासरुम, इन्डस्ट्रियल फिल्ड भिजिट, क्रिकेट मैदान, बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप, क्यारियर काउन्सिलिङ, जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन्. यो विज्ञापन रेडियोमा सुनेपछि मैले त यहीँ जाने निर्णय गरे. अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो?
2: हो रहेछ, एकदमै ठिक लाग्यो मलाई त. अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज जिएम कलेज नेपालगञ्ज 12 मुक्तिपुर बाँकेमै भर्ना गर्छु.
1: ल सुन, त्यसो भए 98580 40388, 98045 086 26 र 98580 85040 आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है.
2: ल ल हुन्छ हुन्छ ल.
3: दाजु, भारी गाउँकी चमेली नाम गरेकी केटी त कति राम्री, मिर्का नै नि आँखा, गाउँभरि उसकै चर्चा. उसलाई बिहे गर्न पाउने केटो त साह्रै भाग्यमानी. दाजु सोचौँ है, सोचौँ.

0: मेगाहर्ज कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: यो कृष्णसार एफएम
0: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज
4: भावना लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रका एक दुई ठाउँमा पनि ठूलो वर्षा हुन सक्ने मेटाले बाल बालिकालाई सामाजिक सञ्जालमा आकर्षित गरेको आरोपमा अमेरिकी अदालतमा सुनवाई सुरु किशोर किशोरीले सकारात्मक अनुभव पनि प्राप्त गरेका मेटाको दावी र अभ्यास खेलमा नेपालले भारतको कर्नाटकलाई 116 रनले हरायो नेपाल खबरमा अब पूरा खबर केवाईसी अपडेट अर्थात् व्यक्तिगत विवरण अद्यावधिक गर्ने कामका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने गिरोह सक्रिय रहेको पाइएको छ यस्तो ठगी कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले गिरोहका चारजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ वित्तीय संस्था डिजिटल वालेट जस्तै ई सेवा र वा टेलिकम सेवाहरूमा आफ्ना व्यक्तिगत विवरण अद्यावधिक गर्ने कामका लागि ग्राहकको पहिचान पुष्टि गर्न र सुरक्षाका लागि समय समयमा विवरण अपडेट गर्नुपर्ने हुन्छ तर गलत कार्य गरेको आरोप बाराको देउताल गाउँपालिका चारका 22 वर्षीय अभय तिवारी नवलपरासी पश्चिमको रामग्राम नगरपालिका 16 का 22 वर्षीय जयकुमार केवट रामग्राम नगरपालिका 17 का 22 वर्षीय विद्यासागर केवट र पर्साको वीरगंज महानगरपालिका 3 का 27 वर्षीय कुबेर थापा पक्राउ परेका छन् साइबर ब्युरोबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा उनीहरूलाई चितवनबाट पक्राउ गरेको हो पक्राउ परेकाहरूले बैंकबाट बोलेको हो केवाईसी अपडेट गर्नु पर्यो भन्दै पछिल्लो समयमा बहालवाला तथा सेवानिवृत्त कर्मचारीलाई लक्षित गरी फोन तथा वाट्सएपमा फोन मार्फत स्क्रिन सेयर गर्न लगाई ओटिपी कोड प्राप्त गरी खातामा पहुँच पुर्याएर खातामा रहेको रकम अन्य खातामा रकमान्तर गरी ठगी गर्ने कार्यमा संलग्न रहेको सिआइबीले जनाएको छ साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीप कुमार गिरीका अनुसार पक्राउ परेकाहरूले आफू बैंकबाट बोलेको भन्दै विशेष गरी बहालवाला तथा सेवानिवृत्त कर्मचारीलाई लक्षित गरी फोन तथा वाट्सएप कल गर्ने गरेका थिए उनीहरूलाई द्वितीय कारोबार ऐन 2063 अन्तर्गतको अनधिकृत पहुँच र विद्युतीय माध्यम सम्बन्धी ठगी कसुर मुद्दामा जिल्ला अदालत काठमाडौँबाट 5 दिन म्याद थप अनुमति लिए आवश्यक अनुसन्धान भइरहेको छ प्रहरीले बैंक तथा वित्तीय संस्थाको नाममा फोन वा अनलाइन सम्पर्क गरी ओटिपी पासवर्ड पिन तथा अन्य संवेदनशील विवरण कसैलाई पनि उपलब्ध नगराउन आग्रह गरेको छ आउँदो मङ्सिर 1 गतेदेखि काठमाडौँ उपत्यकामा मासु जाँच अनिवार्य गरिने भएको छ सरकारले हालै राजपत्र मार्फत सूचना प्रकाशित गर्दै पशु वधशाला तथा मासु जाँच कार्यान्वयन गर्ने र त्यसका लागि चरणबद्ध लागू गर्ने जनाएको छ काठमाडौँ उपत्यकाका सबै पालिकामा मङ्सिर 1 देखि अनि उपत्यका बाहिरका सबै जिल्लाका महानगर उपमहानगर र नगरपालिकामा माघ 1 देखि ऐन लागू हुनेछ अर्को वर्ष साउनदेखि देशका सबै गाउँपालिकामा यो ऐन लागू हुनेछ ऐन लागू भएसँगै उपभोक्ताले सुरक्षित स्वस्थ र गुणस्तरीय मासु खान पाउने अपेक्षा छ ऐनले वध अघि र वध पछिको प्राविधिक स्वास्थ्य परीक्षण पनि अनिवार्य गरेको छ ऐनको दफा 8 अनुसार पशु वध गर्नुअघि अनिवार्य रूपमा उसको स्वास्थ्य अवस्था जाँच गरिनुपर्छ भने दफा 9 तोकिएको व्यवस्थित वधशालामा मात्र पशु वध गर्नुपर्ने व्यवस्था गरेको छ त्यस्तै दफा 10 अनुसार वध गरिसकेपछि मासु उपभोगका लागि उपयुक्त छ या छैन भनेर जाँच गर्नुपर्ने हुन्छ ऐनको दफा 11 रोगी संक्रमित वा कालगतिले मरेका पशुको मासु बिक्री वितरणमा रोक लगाएको छ भने दफा 12 र 13 मासु निरीक्षकले स्वीकृत गरेपछि मात्र बिक्री गर्न पाइने र मासुमा कुनै पनि प्रकारको मिसावट गर्न नपाइने उल्लेख छ पशु सेवा विभागले काठमाडौँ उपत्यकाबाट सुरु हुने अभियान कार्यान्वयन गर्न विभागले प्राविधिक जनशक्ति अर्थात् मासु निरीक्षक हटाउने व्यवसायलाई मापदण्डबारे सचेत गराउने र पूर्वाधार निर्माणमा पालिकासँग पनि सहकार्य गर्ने जनाएको छ आज पहाडी क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना छ मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर बादल लागेको छ दिउँसो पहाडी क्षेत्रमा पानी पर्ने अनुमान छ पहाडी धेरैजसो ठाउँमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही ठाउँमा हावाहुरीको समेत सम्भावना छ आज राति कोशी प्रदेशको तराई भाग मधेस तथा बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ भोलि र पर्सि कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाडी 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना छ गैराती देशका मध्य र पूर्वी क्षेत्रमा मध्यमदेखि ठूलो पानी परेको थियो उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बन्जेङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
6: म पनि पहिला ग्यास्ट्रिक, पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
5: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
6: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ। र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक, पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
5: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक, जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
6: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97-6-39-11-786 र 98-2-24-92-377।
3: मेडिकेयर क्लिनिक, महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
7: Wherever you are, stay connected with the wider world with the BBC World Service.

0: काठमाडौँमा 90 MHz। अब थप खबरहरू। पाल्पाको तिनाउ गाउँपालिका 3 सिद्धबाबा सुरुङ मार्गमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ र त्यहाँ पहिरो खस्ने क्रम रोकिएको छैन। प्रहरी चौकी दोभानबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ट्राफिक सहितको टोली पहिरो क्षेत्रमा खटिएको छ। बाटो खुलाउने पहल भइरहेको तर पहिरो खस्न रोकिएपछि मात्रै काम सुरु हुने जिल्ला प्रहरीकारले पाल्पाले जनाएको छ। दाङको घोराईमा सरकारी अनुदानको रासायनिक मल कालोबजारी गरेको आरोपमा 4 विरुद्ध मुद्दा दायर गरिएको छ। प्रहरी अनुसन्धान प्रतिवेदनको आधारमा घोराईका सोहनलाल चौधरी, कृष्ण बहादुर चौधरी, बङ्गलाचुलीका दिवाकर खत्री र खिमबहादुर घरती विरुद्ध कालोबजारी तथा सामाजिक अपराध तथा सजाय ऐन 2032 अन्तर्गत मुद्दा दायर भएको हो। प्रहरीका अनुसार उनीहरूले गएको साउन 28 गते राति घोराई उपमहानगरपालिका 7 सिसहनियामा ट्र्याक्टरमा डिएपी र युरिया मल ढुवानी गरी बिक्री वितरण गरिरहेको अवस्थामा पक्राउ गरिएको थियो। ट्र्याक्टरसँगै 53 बोरा डिएपी र 4 बोरा युरिया मल बरामद भएको दाङ प्रहरीले जनाएको छ। जिल्ला सरकारी वकिल कार्यालय दाङका सहायक जिल्ला न्यायाधिवक्ता श्रीधर अधिकारीका अनुसार यो मल कृषि सामग्री कम्पनी लिमिटेडले लक्षित किसानलाई वितरण गर्ने प्रयोजनका लागि सहकारीको नाममा खरिद गरेको थियो। किसानलाई वितरण नगरी महँगो मूल्यमा बिक्री गर्न खोजेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। अनुसन्धानको क्रममा उनीहरूले बङ्गलाचुली गाउँपालिका 5 रहेको सहकारीका लागि साउन 28 गते 130 बोरा डिएपी र 180 बोरा युरिया मल खरिद गरेको देखिएको छ। सरकारी अनुदानमा प्राप्त मल तोकिएको मूल्यभन्दा बढीमा बिक्री गरी किसानलाई ठगी गरेको प्रमाण फेला परेपछि कानूनी कारवाही अगाडि बढाएको सहायक जिल्ला न्यायाधिवक्ता अधिकारीले बताउनु भएको छ। चालु आर्थिक वर्षको पहिलो महिना साउनमा रोजगारी खोज्दै विदेश जाने नेपालीको संख्या 70,000 धेरै रहेको छ। वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार साउनमा नयाँ र पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या 70,441 रहेको छ। अघिल्लो वर्ष साउनमा 68,110 विदेश गएका थिए। त्यस्तै चालु आर्थिक वर्षमा श्रम स्वीकृति लिने महिलाको संख्या पनि गएको वर्षको साउनको तुलनामा केही बढेको छ। विभागका अनुसार गएको वर्ष साउनमा 9,162 महिला रोजगारीका लागि विदेश गएका थिए। यो वर्ष साउनमा 9,969 गएका छन्। समग्रमा नै पोहोरको साउनको तुलनामा यस वर्ष साउनमा वैदेशिक रोजगारीमा जानेको संख्या धेरै देखिन्छ। अब विदेशको खबर। सामाजिक सञ्जाल कम्पनी मेटा विरुद्ध बालबालिकालाई फेसबुक र इन्स्टाग्राममा आकर्षित गरेको आरोपमा अमेरिकी अदालतमा सुनवाई सुरु भएको छ। क्यालिफोर्नियाको ओकल्यान्डमा रहेको अदालतमा हिजोदेखि सुरु भएको सुनवाईमा विभिन्न अमेरिकी राज्यका सरकारी वकिल र मेटाका कानूनी प्रतिनिधिले आफ्नो दावी प्रस्तुत गरेका छन्। मुद्दाको सुनवाई झण्डै 6 चल्ने बीबीसीको खबरमा उल्लेख छ। क्यालिफोर्नियाका वकिलहरूले मेटालाई 11 र 12 उमेरका लाखौँ बालबालिका इन्स्टाग्राममा रहेको थाहा हुँदाहुँदै उनीहरूलाई सामाजिक सञ्जालबाट टाढा राख्न पर्याप्त कदम नचालेको आरोप लगाएका छन्। तर मेटाले भने त्यस्ता प्रयोगकर्ता 1,00,000 बढी मात्र फेला परेको दावी गर्दै सामाजिक सञ्जालको लत सम्बन्धी आरोपलाई अस्वीकार गरेको छ। कम्पनीले सामाजिक सञ्जाल प्रयोग गर्ने धेरै किशोर किशोरीले सकारात्मक अनुभव पनि गरेको भन्दै राज्यका वकिलहरूले त्यसलाई व्यवस्था गरेको तर्क गरेका छन्। क्यालिफोर्निया र न्युयोर्कसहित अमेरिकाका 29 राज्यले सन् 2023 मेटा विरुद्ध मुद्दा दायर गरेका थिए। ती राज्यहरूले मेटाले बालबालिका सम्बन्धी संघीय तथा राज्यका गोपनीयता कानुन उल्लङ्घन गरेको आरोप लगाएका छन्। राज्यहरूले मेटासँग अरबौँ डलर क्षतिपूर्ति माग गर्नुका साथै फेसबुक र इन्स्टाग्राममा लाइक संख्या देखाउने व्यवस्था हटाउन तथा प्रयोगकर्तालाई लगातार स्क्रोल गरिरहने प्रणालीमा परिवर्तन गर्न माग गरेका छन्। अब खेल खबर। तेस्रो संस्करणको एसिसी प्रिमियर कपको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा भारतको कर्नाटकलाई हराएको छ। नेपालले हिजो मङ्गलबार भएको पहिलो अभ्यास खेलमा कर्नाटकलाई 116 पराजित गरेको हो। नेपालले दिएको 199 लक्ष्य पछ्याएको कर्नाटकको टोली 28 ओभरमा 72 अल आउट भयो। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 45 ओभरमा 188 बनाएको थियो। नेपालले भारतमा थप अर्को अभ्यास खेल पनि खेल्ने तालिका छ। 10 प्रशिक्षण सकाएर नेपाली टोली प्रिमियर कप खेल्न भारतबाटै मलेसिया जानेछ। मलेसियामा पनि नेपालले 3 अभ्यास गर्नेछ। समूह एमा रहेको नेपालले पहिलो खेल भदौ 15 बहराइनसँग खेल्नेछ। त्यसपछि मलेसिया, साउदी अरब र हङकङसँग खेल रहेको छ। चारबन्जाङभित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। केवाईसी अपडेटका लागि बैङ्कबाट बोलेको भन्दै स्क्यामिङ गर्ने गिरोह सक्रिय। ओटिपी, पासवर्ड जस्ता संवेदनशील विवरण कसैलाई पनि उपलब्ध नगराउन सिआइबीको आग्रह। आउँदो मङ्सिर एकदेखि काठमाडौँ उपत्यकामा मासु जाँच अनिवार्य, बध अघि पशु र बधपछि मासु परीक्षण गर्नुपर्ने। आज पहाडी क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका एक दुई ठाउँमा पनि ठूलो वर्षा हुन सक्ने। मेटाले बालबालिकालाई सामाजिक सञ्जालमा आकर्षित गरेको आरोपमा अमेरिकी अदालतमा सुनवाई सुरु, किशोर किशोरीले सकारात्मक अनुभव पनि प्राप्त गरेका मेटाको दावी, र अभ्यास खेलमा नेपालले भारतको कर्नाटकलाई 116 रनले हरायो।
1: NBL सर्वसुलभ आवास कर्जा
2: अब बन्छ

0: कोहलपुर क्षेत्रमा शैक्षिक उत्कृष्टताको केन्द्र बन्दै गएको डाइनामिक बहुमुखी क्याम्पसले गुणस्तरीय र व्यावहारिक शिक्षामा विशेष जोड़ दिँदै आएको छ। यहाँको अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले सिकाइलाई सहज र प्रभावकारी बनाएको छ। डाइनामिक बहुमुखी क्याम्पसको मुख्य विशेषता भनेको अनुभवी शिक्षकहरू, अनुशासित वातावरण र अत्याधुनिक डिजिटल शिक्षण पद्धति हो। क्याम्पसले हरेक कक्षामा स्मार्ट बोर्ड मार्फत आधुनिक ढंगले अध्यापन गराउँदै आएको छ, जसले गर्दा विद्यार्थीहरूले यस संस्थालाई बढी रुचाउने गरेका छन्। उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि डाइनामिक बहुमुखी क्याम्पसले व्यवस्थापन संकायतर्फ बीबीएस र शिक्षाशास्त्र संकायतर्फ बीएड कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यहाँ कम सुलभ शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न तालिम, सेमिनार र कार्यशाला गोष्ठीहरू नियमित रूपमा आयोजना गरिन्छ। विशेष गरी स्नातक तहको तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै पढ्दै कमाउँदै भन्ने अवधारणा अनुरूप रोजगारीको वातावरण सिर्जना गर्ने र रोजगारदाताहरूसँग समन्वय गरी उनीहरूको भविष्य सक्षम बनाउने प्रयास क्याम्पसले गरिरहेको छ। यस संस्थाले विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै बिहान 6 बजेदेखि कक्षा सञ्चालन गर्ने र क्याम्पस भित्रै क्यान्टिनको व्यवस्था गरी सुरक्षित वातावरण प्रदान गरेको छ। 15 वर्षदेखि निरन्तर अध्यापन गराइरहेका अनुभवी प्राध्यापकहरूको संलग्नताले गर्दा यहाँको शिक्षाको गुणस्तर थप सुदृढ बनेको छ। भविष्य निर्माणमा प्रतिबद्ध रहेको यस संस्थाले यस क्षेत्रको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल भएको छ।
1: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो, तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
2: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलास दर्शन होटल छँदैछ नि।
1: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
2: किन नहुनु, ल सुन्नुहोस्। नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
1: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
2: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98484746।

0: बीर डेंटल
1: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दांत तथा मुख संबंधी संपूर्ण उपचार काठमांडू तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आर के लामिछाने द्वारा उपचार गरिन्छ।
2: डाक्टर लामिछाने द्वारा गरिने विशेष उपचारहरू दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
2: फोन नम्बर 081-532-375।
3: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र रु 1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 221 साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np।
4: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
5: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
4: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
5: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
4: कस्तो खबर?
5: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, MD इन्टरनल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
4: ए, साँच्चै?
5: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
4: ए, त्यो त झन् राम्रो
5: हो नि। डाक्टर पुनमाचारी MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
4: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
5: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
4: यो त पुरा प्याकेज जस्तै भयो नि।
5: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
4: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, BP चोक, नेपालगंज। फोन नम्बर 081-531-860 र 081-531-861।
5: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: Telefonia. Extreme energy drink.
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
2: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
2: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
3: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
4: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बीडीएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरपिनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085049451।

0: Drinko ile panije.
1: Extreme energy drink.
2: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
3: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको सातै दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 98580304 र 98481380।
4: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
5: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
4: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
5: 24 घण्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु, पिआइसियु, आइसियु, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
4: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
5: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
4: सम्पर्क नम्बर 081535717।
5: खुसीको खबर।
4: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
5: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
4: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
5: सम्पर्क नम्बर 081536465 98239806665 र 98482864665 नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक
2: टाइम चेक अहिले ठीक 10 बजेको छ
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
4: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
5: सुन्नु न सावित्रीजी मलाई सोफा दराज डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो कहाँ जाने होला
6: ए हो र यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ
5: ए हो र त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त
6: पाउँछ नि किन नपाउनु त्यहाँ अर्डर अनुसार बेड सोफा डाइनिङ टेबल अफिस टेबल ड्रेसिङ टेबल दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ टिकाउ सामग्री आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ एक पटक अवश्य भेट्नुहोस् तपाईँ निराश हुनुहुने छैन हजुर अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड सुर्खेत रोड नेपालगञ्ज फोन नम्बर 98448785535 र 98082453037

0: toilet pony, Extreme energy drink.
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो. सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर.
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन.
1: कति अस्पताल धायौं, कति उपचार गरायौं, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ.
2: होइन, हामीसँग अझै आशा छ. मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ.
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित.
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो.
2: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा.
3: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ. फोन नम्बर 98 61 14 16 99.

सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D

0: toilet pony, yeah. Extreme energy drink.
1: उचित शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला?
2: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सनबीम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
1: हाम्रा विशेषताहरू:
2: अनुभवी तथा दक्ष शिक्षक भएको,
1: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
2: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
1: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
2: वातानुकूलित कक्षा कोठा,
1: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने,
2: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
1: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
2: सनबीम इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी, बाँके। सम्पर्क नम्बर 081536422, 98580-36422, 98580-27994।
3: नमस्ते दाइ।
4: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
3: विदेश जान आँटेको दाइ, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
4: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
5: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
6: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
1: हाम्रा विशेषताहरू:
6: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
1: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा,
6: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
1: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
6: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
1: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा,
6: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
1: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%-50% विशेष छुट सेवा।
6: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
1: सम्पर्क फोन नम्बर 081-530-274 र 98580-21822।
7: सर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: यो कृष्ण सार एफएम
9: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: कौशल्या मेमोरियल हॉस्पिटल द्वारा एक महीने फ्री ओपीडी सेवा शुरू भएको छ।
1: कोहलपुर नौ हवलदारपुर स्थित कौशल्या मेमोरियल हॉस्पिटलमा स्त्री रोग विशेषज्ञ द्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म एक महिनासम्म फ्री ओपीडी सेवा सञ्चालन भएको छ।
2: प्रदान गरिने सेवाहरू:
0: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतो पानी बग्ने समस्या,
3: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
0: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसुति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
1: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
4: सुविशु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविशु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र ₹1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना ₹221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछ। थप जानकारीका लागि www.subisu.net.np।
5: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला।
6: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
7: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
6: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5 नेपालगंज। सम्पर्क फोन नम्बर 081-530-244, 98-580-81-244।

0: sip on ya.
1: Extreme energy drink.
2: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
3: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
2: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
3: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
2: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
3: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके। सञ्चालक पुरन चौधरी।
2: सम्पर्क नम्बर 9848206697, 9858023697 र 9800143697।
3: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ। कोहलपुर क्षेत्रमा शैक्षिक उत्कृष्टताको केन्द्र बन्दै गएको डाइनामिक बहुमुखी क्याम्पसले गुणस्तरीय र व्यावहारिक शिक्षामा विशेष जोड दिँदै आएको छ। यहाँको अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले सिकाइलाई सहज र प्रभावकारी बनाएको छ। डाइनामिक बहुमुखी क्याम्पसको मुख्य विशेषता भनेको अनुभवी शिक्षकहरू, अनुशासित वातावरण र अत्याधुनिक डिजिटल शिक्षण पद्धति हो। क्याम्पसले हरेक कक्षामा स्मार्ट बोर्ड मार्फत आधुनिक ढङ्गले अध्यापन गराउँदै आएको छ, जसले गर्दा विद्यार्थीहरूले यस संस्थालाई बढी रुचाउने गरेका छन्। उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि डाइनामिक बहुमुखी क्याम्पसले व्यवस्थापन संकायतर्फ बिबिएस र शिक्षाशास्त्र संकायतर्फ बिएड कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यहाँ कम सुलभ शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न तालिम, सेमिनार र कार्यशाला गोष्ठीहरू नियमित रूपमा आयोजना गरिन्छ। विशेष गरी स्नातक तहको तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै पढ्दै कमाउँदै भन्ने अवधारणा अनुरूप रोजगारीको वातावरण सिर्जना गर्ने र रोजगारदाताहरूसँग समन्वय गरी उनीहरूको भविष्य सक्षम बनाउने प्रयास क्याम्पसले गरिरहेको छ। यस संस्थाले विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै बिहान 6 बजेदेखि कक्षा सञ्चालन गर्ने र क्याम्पस भित्रै क्यान्टिनको व्यवस्था गरी सुरक्षित वातावरण प्रदान गरेको छ। 15 वर्षदेखि निरन्तर अध्यापन गराइरहेका अनुभवी प्राध्यापकहरूको संलग्नताले गर्दा यहाँको शिक्षाको गुणस्तर थप सुदृढ बनेको छ। भविष्य निर्माणमा प्रतिबद्ध रहेको यस संस्थाले यस क्षेत्रको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल भएको छ।
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: California. Extreme energy drink.
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो. सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर.
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन.
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ.
2: होइन, हामीसँग अझै आशा छ. मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ.
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक. अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित.
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो.
2: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा.
3: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ. फोन नम्बर 9816 14 16 99.

0: विश्व फिर्ता लिनु भए त
1: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि नेपाल

भगवान प्रतिको आस्था भनेको मनमा हुनु पर्दछ। ज्यान सुकेर लौरी भइसक्यो, यो तिजमा व्रत नबसना ल, बरु यही तिजको मौका पारेर कतै घुम्न जाउँला नि, अनि खुबै रमाइलो गरौँला।

0: भावना म्युजिक प्राली सगौरव प्रस्तुत गर्दछ नेपाली नारीहरूको महान चाड हरितालिका तीजको शुभकामना सहित ज्ञानु राई र कमल गाहाको संयुक्त तीज सांगीतिक कोसेली यसपालीको तीज प्रतिभाशाली कलाकार केबी सारु मगरको उत्कृष्ट लय तथा शब्द सृजना भित्र केबी सारु मगर र ज्ञानु राईको सुमधुर आवाज अब बजारमा सल्लाह र सुझावका लागि केबी सारु मगर मोबाइल नम्बर 9847371780 विशेष धन्यवाद साइनिङ स्टार डान्स एकेडेमी माडी पाल्पा
1: यो कृष्ण सार एफएम
2: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज
3: टाइम चेक
1: यो कृष्ण सार एफएम
2: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

0: toilet pony, yeah. Extreme energy drink.
1: 2 परीक्षा पनि पास भयो। अब कुन कलेजमा भर्ना हुने होला?
2: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
1: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
2: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
1: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
3: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
1: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10-12 औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98-580-36-577, 98-580-28-195 र 98-580-36-811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
4: कोहलपुर क्षेत्रमा शैक्षिक उत्कृष्टताको केन्द्र बन्दै गएको डाइनामिक बहुमुखी क्याम्पसले गुणस्तरीय र व्यावहारिक शिक्षामा विशेष जोड दिँदै आएको छ। यहाँको अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले सिकाइलाई सहज र प्रभावकारी बनाएको छ। डाइनामिक बहुमुखी क्याम्पसको मुख्य विशेषता भनेको अनुभवी शिक्षकहरू, अनुशासित वातावरण र अत्याधुनिक डिजिटल शिक्षण पद्धति हो। क्याम्पसले हरेक कक्षामा स्मार्ट बोर्ड मार्फत आधुनिक ढङ्गले अध्यापन गराउँदै आएको छ, जसले गर्दा विद्यार्थीहरूले यस संस्थालाई बढी रुचाउने गरेका छन्। उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि डाइनामिक बहुमुखी क्याम्पसले व्यवस्थापन संकायतर्फ बिबिएस र शिक्षाशास्त्र संकायतर्फ बिएड कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यहाँ कम सुलभ शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न तालिम, सेमिनार र कार्यशाला गोष्ठीहरू नियमित रूपमा आयोजना गरिन्छ। विशेष गरी स्नातक तहको तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै पढ्दै कमाउँदै भन्ने अवधारणा अनुरूप रोजगारीको वातावरण सिर्जना गर्ने र रोजगारदाताहरूसँग समन्वय गरी उनीहरूको भविष्य सक्षम बनाउने प्रयास क्याम्पसले गरिरहेको छ। यस संस्थाले विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै बिहान 6 बजेदेखि कक्षा सञ्चालन गर्ने र क्याम्पस भित्रै क्यान्टिनको व्यवस्था गरी सुरक्षित वातावरण प्रदान गरेको छ। 15 वर्षदेखि निरन्तर अध्यापन गराइरहेका अनुभवी प्राध्यापकहरूको संलग्नताले गर्दा यहाँको शिक्षाको गुणस्तर थप सुदृढ बनेको छ। भविष्य निर्माणमा प्रतिबद्ध रहेको यस संस्थाले यस क्षेत्रको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल भएको छ।
5: नमस्ते दाइ।
6: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
5: विदेश जान आँटेको दाइ, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
6: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
7: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
8: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
9: हाम्रा विशेषताहरू:
8: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
9: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
8: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाँझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
9: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
8: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
9: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको, ईसीजी, डिजिटल एक्सरे सेवा।
10: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
11: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
10: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि एनआइसी एसिया बैङ्क भएको भवनको तेस्रो तल्ला कारकान्तो चोक नेपालगञ्ज।
11: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
12: यो कृष्ण सार एफएम
13: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: lip on ya. Extreme energy drink.
1: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
2: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
1: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
2: सम्पर्क नम्बर 081-536-465 98-239-80-665 र 98-482-80-465 नेपालगञ्ज नेसनल अस्पताल बिपी चोक नेपालगञ्ज।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
3: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टी मोड काठमाडौँ, फोन नम्बर 98-61-14-16-99।

0: कौशल्या मेमोरियल हस्पिटल द्वारा एक महिने फ्री ओपीडी सेवा सुरु भएको छ।
1: कोहलपुर नौ हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञ द्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म 1 महिनासम्म फ्री ओपीडी सेवा सञ्चालन भएको छ।
2: प्रदान गरिने सेवाहरू:
0: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतो पानी बग्ने समस्या,
3: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
0: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसूति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
1: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-389।
0: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
4: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
4: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
4: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए, साँच्चै?
4: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए, त्यो त झन् राम्रो
4: हो नि। डाक्टर पुनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
4: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
4: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
4: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: toilet bunny, yeah. Extreme energy drink.
1: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
2: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
1: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
2: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
1: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
2: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छानामुनि।
1: सम्पर्क नम्बर 081-535-717।

0: ರಂಗಾ ಉದಯದೇಶ್ ಮೇರು ಎವರೆಸ್ಟ್
1: कौशल्या मेमोरियल हॉस्पिटल द्वारा एक महीने फ्री ओपीडी सेवा शुरू भएको छ।
2: कोहलपुर नौ हवलदारपुर स्थित कौशल्या मेमोरियल हॉस्पिटल में स्त्री रोग विशेषज्ञ द्वारा बिहान 9 बजे देखि बेलुका 4 बजे सम्म एक महीना सम्म फ्री ओपीडी सेवा सञ्चालन भएको छ।
3: प्रदान गरिने सेवाहरू
1: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतोपानी बग्ने समस्या,
2: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
1: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसूति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
2: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
4: बीर डेंटल
5: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दांत तथा मुख संबंधी संपूर्ण उपचार काठमांडू तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आर के लामिछाने द्वारा उपचार गरिन्छ।
6: डाक्टर लामिछाने द्वारा गरिने विशेष उपचारहरू दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
5: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
6: फोन नम्बर 081-532-375।
7: धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
8: म पनि पहिला ग्यास्ट्रिक, पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
7: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
8: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक, पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
7: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
8: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक, उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97-639-11-786 र 98-224-92-377।
9: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
10: ओहो, आज दाई नै मजा लागत हो। मजा से दवाई करेला कहटो।
11: ए तो ओकर लाग कान्ति आरोग्य अस्पताल जाइन। पश्चिम नेपालके अनुभवी व उत्कृष्ट विशेषज्ञ चिरफार कैना डाक्टर से विश्वासिलो स्वास्थ्य सेवा यह कान्ति आरोग्य अस्पताल नेपालगञ्जमा मिलत।
10: ए बाट ठिक कैलो, साच्ची कि अस्पतालमा काका सुविधा मिलत त?
11: उहाँ त 24 घण्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन ओ लेजर प्रविधि से शल्यक्रिया, जरल घाव उपचार करना संगे NICU, PICU, ICU, हाईटेक अपरेशन थिएटर हो, सुरक्षित प्रसूति सेवा फे उहाँ पा जाइत। छोट बच्चा हो, भर्खर जन्मल बच्चन के सामान्य से लैके जटिल रोग संगे सकु प्रकार के रोग के उपचार फे उहाँ कई जाइत।
10: ए ओसिनो कलस से उहाँ जाई मन फे ढुक्क हुइना चाहल रह।
11: हो तो स्वास्थ्य हेरचाह कहले ठीक ठाउँ रोजना हो। कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगंज सक्कुमेरिक उत्कृष्ट स्वास्थ्य सेवा अक्क ठाउँमा सम्पर्क नम्बर 081-535-717 कान्ति आरोग्य अस्पताल अपने हुकरनके स्वास्थ्य हमारी स्नेहा

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 98 61 14 16 99।
3: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
4: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
3: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
4: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
3: कस्तो खबर?
4: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
3: ए, साँच्चै?
4: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
3: ए, त्यो त झन् राम्रो
4: हो नि। डाक्टर पूनमाचारी MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
3: वा, अब त मलाई धेरै ढुक्क लाग्यो।
4: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
3: यो त पुरा प्याकेज जस्तै भयो नि।
4: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
3: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
2: अब चिन्ता होइन, समाधानको सही ठाउँ, सुपर पोलिक्लिनिक।

0: Jelly Bunny, yeah. Extreme energy drink.
1: उचित शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला?
2: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सन्मिम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
1: हाम्रा विशेषताहरू:
2: अनुभवी तथा दक्ष शिक्षक भएको,
1: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
2: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
1: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
2: वातानुकूलित कक्षा कोठा,
1: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने,
2: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
1: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
2: सन्बिम इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी, बाँके। सम्पर्क नम्बर 081536422, 98580 36422, 98580 27994।

0: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
1: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवानिवृत्त प्रमुख कन्सल्टेन्ट ENT विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ENT कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल ईदगाह रोड नेपालगञ्जमा हप्ताको सातै दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल ईदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 98580-3479 र 98480-21380।
2: एनसेल पैक किन्नु भयो त सर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 9816 14 16 99।

0: toilet bunny, yeah.
1: Extreme energy drink.
2: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
3: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
2: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
3: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
2: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
3: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224-93377।
4: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
5: नमस्ते दाई।
6: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
5: विदेश
6: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
5: विदेश नआटेको दाई।

0: उत्तम उपाय हो।
1: हाम्रा विशेषताहरू
0: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
1: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर थायराइड रोग विशेषज्ञबाट ओपीडी सेवा।
0: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
1: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थायराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
0: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
1: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा,
0: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
1: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
0: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला कारकान्तो चोक नेपालगञ्ज।
1: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
2: Back to back, back to back.
3: In this song,
2: on. Stay tuned.

कोहलपुर क्षेत्रमा शैक्षिक उत्कृष्टताको केन्द्र बन्दै गएको डाइनामिक बहुमुखी क्याम्पसले गुणस्तरीय र व्यावहारिक शिक्षामा विशेष जोड़ दिँदै आएको छ। यहाँको अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले सिकाइलाई सहज र प्रभावकारी बनाएको छ। डाइनामिक बहुमुखी क्याम्पसको मुख्य विशेषता भनेको अनुभवी शिक्षकहरू, अनुशासित वातावरण र अत्याधुनिक डिजिटल शिक्षण पद्धति हो। क्याम्पसले हरेक कक्षामा स्मार्ट बोर्ड मार्फत आधुनिक ढंगले अध्यापन गराउँदै आएको छ, जसले गर्दा विद्यार्थीहरूले यस संस्थालाई बढी रुचाउने गरेका छन्। उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि डाइनामिक बहुमुखी क्याम्पसले व्यवस्थापन संकायतर्फ बीबीएस र शिक्षाशास्त्र संकायतर्फ बीएड कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यहाँ कम सुलभ शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न तालिम, सेमिनार र कार्यशाला गोष्ठीहरू नियमित रूपमा आयोजना गरिन्छ। विशेष गरी स्नातक तहको तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै पढ्दै कमाउँदै भन्ने अवधारणा अनुरूप रोजगारीको वातावरण सिर्जना गर्ने र रोजगारदाताहरूसँग समन्वय गरी उनीहरूको भविष्य सक्षम बनाउने प्रयास क्याम्पसले गरिरहेको छ। यस संस्थाले विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै बिहान 6 बजेदेखि कक्षा सञ्चालन गर्ने र क्याम्पस भित्रै क्यान्टिनको व्यवस्था गरी सुरक्षित वातावरण प्रदान गरेको छ। 15 वर्षदेखि निरन्तर अध्यापन गराइरहेका अनुभवी प्राध्यापकहरूको संलग्नताले गर्दा यहाँको शिक्षाको गुणस्तर थप सुदृढ बनेको छ। भविष्य निर्माणमा प्रतिबद्ध रहेको यस संस्थाले यस क्षेत्रको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल भएको छ।

0: ರಂಗಾ ಉದಯದೇಶ್ ಮೇರು ಎವರೆಸ್ಟ್
1: कौशल्य मेमोरियल हॉस्पिटल द्वारा एक महीने फ्री ओपीडी सेवा शुरू भएको छ।
2: कोहलपुर नौ हवलदारपुर स्थित कौशल्य मेमोरियल हॉस्पिटल में स्त्री रोग विशेषज्ञ द्वारा बिहान 9 बजे देखि बेलुका 4 बजे सम्म एक महीना सम्म फ्री ओपीडी सेवा संचालन भएको छ।
3: प्रदान गरिने सेवाहरू
1: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतोपानी बग्ने समस्या,
2: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
1: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसूति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
2: सम्पर्क कौशल्य मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।

0: भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
1: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
0: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
1: सम्पर्क 97051148 70।
0: सोफा हब नेपालगञ्ज,
1: विश्वासमा नम्बर 1,
0: क्वालिटीमा सबैभन्दा बेस्ट।

अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ। झ्याल बाहिर धुलोले ढाक्छ। बत्ती फोन सबको लाइन काटिन्छ। सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौँपछि फेरि एक दिन ठुलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल

0: प्लस टू परीक्षा पनि पास भयो। अब कुन कलेजमा भर्ना हुने होला?
1: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
0: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
1: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
0: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
2: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
0: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 5 80 36 5 77, 98 5 80 28 195 र 98 5 80 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
3: नमस्ते दाई।
4: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
3: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
4: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
5: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
6: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
7: हाम्रा विशेषताहरू:
6: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
7: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
6: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
7: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
6: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्यबाट उपचार तथा परामर्श सेवा।
7: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
6: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
7: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
6: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
7: सम्पर्क फोन नम्बर 081 530 274 र 98 5 80 21 822। आज म एकदम खुसी छु।
8: हैन, आज किन यसरी हाँस्दै आएकी छौ त?
7: आज मैले रेडियो कृष्ण शर्मा एउटा राम्रो कलेजको विज्ञापन सुने। मलाई त्यहाँको विशेषता एकदम मन पर्यो। म त भोलि नै बाबालाई भनेर जान्छु।
8: ए हो र, ल ल भन न त, तिम्रो रोजाई कस्तो रहेछ, हामी पनि जानु।
7: ल सुन, त्यहाँ त गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 अवस्थित जिएम कलेजको बिबिएस प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ। अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू, पर्याप्त अतिरिक्त क्रियाकलापहरू, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, एजुकेसनल टुर, सिए काउन्सिलिङ क्लास सञ्चालन, मोटिभेसनल क्लास, आइसिटी क्लास, एसी क्लासरुम, इन्डस्ट्रियल फिल्ड भिजिट, क्रिकेट मैदान, बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप, क्यारियर काउन्सिलिङ, जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन्। यो विज्ञापन रेडियोमा सुनेपछि मैले त यही जाने निर्णय गरे। अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो?
8: हो रहेछ, एकदमै ठिक लाग्यो मलाई त। अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज जिएम कलेज नेपालगञ्ज 12 मुक्तिपुर बाँकेमै भर्ना गर्छु।
7: ल सुन, त्यसो भए 98 5 80 40 388, 98 045 086 26 र 98 5 80 85040 आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है।
8: ल ल हुन्छ हुन्छ ल।
9: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
8: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलाश दर्शन होटल छँदैछ नि।
9: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
8: किन नहुनु? ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
9: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
8: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20 राजा। सम्पर्क फोन नम्बर 98 84 57 466।
10: Stay tuned.

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौं, कति उपचार गरायौं, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोट, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
3: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
4: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
3: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
4: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
3: कस्तो खबर?
4: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली, यहाँ नै सेवा दिनुहुन्छ।
3: ए, साँच्चै?
4: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
3: ए, त्यो त झन् राम्रो
4: हो नि। डाक्टर पुनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
3: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
4: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
3: यो त पुरा प्याकेज जस्तै भयो नि।
4: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
3: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
2: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: मेगाहर्ज कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। रासोपका सांसद र मन्त्रीहरूको कार्यशैलीप्रति सभापति लामिछानेको चासो, संयमित हुन निर्देशन, संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन। कर्णाली प्रदेशमा एमाले र नेकपा बीच भागभण्डा मिल्यो, मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै बागमतीको मुख्यमन्त्रीमा किरण थापा मगरको दावी पेश। गोसाईकुण्ड तीर्थयात्राको बेला 4 ठाउँमा स्वास्थ्य शिविर सञ्चालन हुने, खालीपेट यात्रा नगर्न र प्रशस्त पानी पिउन चिकित्सकको आग्रह। चिनिया रोबोटिक्स कम्पनी युनिट्रीको सेयर बजारमा शानदार सुरुवात, ठूलो परिमाणमा लगानी आकर्षित गर्दै। र भारतले पहिलो टेस्ट क्रिकेटमा श्रीलङ्कालाई 165 रनले हरायो। नेपाल खबरमा अब पूरा खबर। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले संयमित बन्न र आफ्ना प्रस्तुतिलाई थप जिम्मेवार बनाउन सांसदहरूलाई निर्देशन दिनुभएको छ। रासोपाका सांसदले संसदीय समिति र संसदमा असन्तुष्टि व्यक्त गर्दा शैलीगत सन्तुलन गुमाउने गरेको टिप्पणी बढिरहेका बेला आज बसेको संसदीय दलको बैठकमा सभापति लामिछानेले यस्तो निर्देशन दिनुभएको हो। बैठकमा सभापति लामिछानेले संसदमा प्रस्तुत हुँदा सांसद र मन्त्रीहरूले अवलम्बन गर्ने व्यवहार र भाषाप्रति विशेष चासो व्यक्त गर्नुभएको छ। संसदमा पार्टीका तर्फबाट हुने प्रस्तुतिलाई थप जिम्मेवार र संयमित बनाउनुपर्ने उहाँको जोड छ। यसैबीच सांसदहरूलाई मर्यादामा राख्न रासोपाले संसदीय दलको विधान नै संशोधन गर्ने भएको छ। संसदीय दलको बैठकले मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको नेतृत्वमा विधान संशोधनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको सांसद गणेश पराजुलीले जानकारी दिनुभयो। मुख्य सचेतकको संयोजकत्वमा बनेको कार्यदलले 7 दिनभित्र विधान संशोधन गरेर कार्यविधि बनाउनेछ। उहाँका अनुसार सांसदहरूलाई सदनमा उपस्थित हुँदै गर्दा तयारी गरेर आउन र आफ्नो मर्यादाअनुसार अगाडि बढ्न बाध्य पार्ने गरी कार्यविधि निर्माण गरिनेछ। कर्णाली प्रदेश सरकारमा सत्ता साझेदार दल नेपाली कम्युनिस्ट पार्टी नेकपा र नेकपा एमाले बीच भागभण्डा मिलेको छ। दुई दल बीच भागभण्डा नमिल्दा मुख्यमन्त्री मंगलबहादुर शाही 23 दिनदेखि मन्त्री परिषदमा एक्लै पर्नुभएकामा आज भागभण्डा मिलेको हो। मुख्यमन्त्री शाहीले आजै केबेरमा विश्वासको मत लिँदै हुनुहुन्छ। विश्वासको मत लिनुअघि दुई दल बीच भागभण्डाको लिखित सहमति भएको छ। सहमति अनुसार सरकारको नेतृत्व गरिरहेको नेकपाले मुख्यमन्त्री सहित 4 र एमाले 3 मन्त्रालय लिने भएको छ। नेकपाले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, भूमि व्यवस्था तथा सहरी सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय लिनेछ। यस्तै एमाले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय लिने सहमति गरेको मुख्यमन्त्री मंगलबहादुर शाहीले जानकारी दिनुभयो। यता बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगरले दावी पेश गर्नुभएको छ। आज राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र नेपाली कम्युनिस्ट पार्टी नेकपाको समर्थनमा थापाले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष बहुमतसहित मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको हो। एमाले र नेकपा गठबन्धन बीचको सहमति अनुसार बागमतीको मुख्यमन्त्री एमालेको भागमा परेको थियो। यसअघि इन्द्रबहादुर बानियाले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको हो। 104 सदस्यीय बागमती प्रदेश सभामा सरकार गठनका लागि 53 सांसदको समर्थन आवश्यक पर्छ। थापालाई एमालेका 25, नेकपाका 26 र राप्रपाका 12 गरी कुल 63 सांसदको समर्थन रहेको छ। गोसाईकुण्ड मेलामा जाने तीर्थयात्रीको स्वास्थ्य सुरक्षाका लागि 4 ठाउँमा स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। आउँदो 12 गते जनैपूर्णिमाको अवसरमा लाग्ने मेलालाई लक्षित गरी रसुवाको धुन्चे, चुलाङपाटी, लौरी विनायक र गोसाईकुण्डमा शिविर स्थापना गर्न लागेको जनस्वास्थ्य कार्यालय रसुवाले जनाएको छ। समुद्र सतहबाट झन्डै 4,380 मिटर उचाइमा रहेको गोसाईकुण्ड यात्राका क्रममा लेक लाग्ने, टाउको दुख्ने र वाकवाकी लाग्ने जस्ता समस्या हुन सक्ने भएकाले यो व्यवस्था गरिएको छ। शिविरहरूमा रसुवा अस्पताल, नेपाली सेनाको श्री नाथगण, गोसाईकुण्ड गाउँपालिका र हिमालय उद्धार सङ्घका चिकित्सक टोलीहरू औषधि र प्राथमिक उपचार सहित खटिनेछन्। चन्दनबारीमा समेत नेपाली सेनाले हेल्थ डेस्क स्थापना गर्नेछ। चिकित्सकहरूले धार्मिक आस्थाका नाममा खाली पेट यात्रा नगर्न, प्रशस्त पानी पिउन र शरीरमा असहजता महसुस हुनासाथ नजिकैको स्वास्थ्य शिविरमा सम्पर्क गर्न आग्रह गरेका छन्। गम्भीर बिरामीको उद्धारका लागि सुरक्षा निकायका टोलीहरूलाई पनि तयारी अवस्थामा राखिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: खुशीको खबर।
5: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
4: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
5: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
4: सम्पर्क नम्बर 081-536-465, 98-239-80-665 र 98-482-80-465। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
6: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
7: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
6: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
7: सम्पर्क 97051148 70।
6: सोफा हब नेपालगञ्ज,
7: विश्वासमा नम्बर 1,
6: क्वालिटीमा सबैभन्दा बेस्ट।

सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू। प्रस्तावित पूर्वपश्चिम विद्युतीय रेलमार्गका लागि जग्गा अधिग्रहण गरेको 6 वर्ष बितिसक्दा पनि मुआवजा वितरण र फुकुवा नहुँदा झापा मोरङ र सुनसरीका जग्गा धनीहरू मारमा परेका छन्। सरकारले 2077 सालको जेठमा काकरभिट्टा इनरुवा खण्डको 126 किलोमिटर क्षेत्रमा पर्ने झापा मोरङ र सुनसरीका 4,000 भन्दा बढी घरदुरीको 5,424 कित्ता जग्गा रोक्का गरेको थियो। जग्गा किनबेच अंश बन्डा र बैङ्क भित्र राख्न नपाउँदा स्थानीयको जनजीवन प्रभावित बनेको छ। पूर्वपश्चिम रेलमार्ग मुआवजा समन्वय समितिले प्रचलित बजार मूल्य अनुसार तुरन्त मुआवजा वितरण गर्न वा क्षतिपूर्ति सहित जग्गा फुका गर्न माग गरेको छ। पटक पटक सरकार फेरिए पनि आफ्ना माग सम्बोधन नभएको भन्दै प्रभावितहरूले आक्रोश व्यक्त गरेका छन्। नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्राध्यापक डाक्टर ढुण्डिराज पौडेल नियुक्त हुनुभएको छ। नवनियुक्त अध्यक्ष पौडेलले आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो। उहाँ अहिले नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा नाक कान तथा घाँटी विभागका प्रमुखका रूपमा कार्यरत हुनुहुन्छ। अब विदेशको खबर। विश्वको सबैभन्दा ठूलो मानवाकार रोबोट निर्माता चिनिया कम्पनी युनिट्री रोबोटिक्सले सेयर बजारमा शानदार सुरुवात गरेको छ। साङ्घाई स्टक एक्सचेन्जको प्रविधि केन्द्र स्टार मार्केटमा सूचीकृत भएको पहिलो दिन नै युनिट्रीको सेयर मूल्य 460%भन्दा धेरैले बढेको छ। कारोबारको सुरुवाती चरणमा 1,100 युआनसम्म पुगेको कम्पनीको सेयर अन्तत 845 युआनमा पुगेर बन्द भएको थियो। यस आइपिओ मार्फत कम्पनीले ठूलो परिमाणमा लगानी आकर्षित गर्न सफल भएको छ। यसैबीच युनिट्रीले भर्खरै सुपरम्यान नामक नयाँ ह्युमनोइड रोबोट सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो रोबोट 2 मिटर उचाइसम्म उफ्रिने र प्रतिसेकेन्ड 12.66 मिटरसम्मको गतिमा दौडिन सक्छ। यो गति 100 मिटरको दौडमा निरन्तर कायम रहेमा यसले विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई समेत पछाडि पार्ने दावी कम्पनीको छ। अहिले अमेरिका र चिनबीच रोबोटिक्स तथा कृत्रिम बुद्धिमत्ता एआई प्रविधिमा वर्चस्व कायम गर्ने तीव्र प्रतिस्पर्धा भइरहेको छ। टेस्ला, बिवाइडी र अमेजन जस्ता विश्व प्रसिद्ध कम्पनीहरूले पनि मानिससँग काम गर्न सक्ने अत्याधुनिक रोबोट निर्माणमा ठूलो लगानी गरिरहेका छन्। अब खेल खबर। भारतले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली श्रीलङ्कालाई 165 रनले हराएको छ। योसँगै दुई खेलको श्रृङ्खलामा भारतले 1-0 अग्रता लिएको छ। गालेमा भारतले दिएको 372 रनको लक्ष्य पछ्याएको श्रीलङ्का 5औं दिनको खाना समयपछि 206 रन बनाउँदा अलआउट भयो। श्रीलङ्काका सोनल दिनुसाले 84, कप्तान धनञ्जय डी सिल्भाले 59 रन बनाए। भारतका मानव सुधारले 6 विकेट लिएका छन्। भारतले दोस्रो पारीमा 193 रन बनाएको थियो। भारतका ऋषभ पन्तले 66 रन बनाएका छन्। श्रीलङ्काका असिदा फर्नान्डोले 4 विकेट लिए। यस्तै पहिलो पारीमा भारतले 462 रन र श्रीलङ्काले 284 रन बनाएको थियो। भारत र श्रीलङ्का बीचको दोस्रो टेस्ट आउँदो आइतबारदेखि कोलम्बोमा सुरु हुनेछ। चार भन्ज्याङभित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राष्ट्रपतिका सांसद र मन्त्रीहरूको कार्यशैलीप्रति सभापति लामिछानेको चासो, संयमित हुन निर्देशन, संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन। कर्णाली प्रदेशमा एमाले र नेकपाबीच भागभण्डा मिल्यो। मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै बागमतीको मुख्यमन्त्रीमा किरण थापा मगरको दावी पेश। गोसाईकुण्ड तीर्थयात्राको बेला 4 ठाउँमा स्वास्थ्य शिविर सञ्चालन हुने, खाली पेट यात्रा नगर्न र प्रशस्त पानी पिउन चिकित्सकको आग्रह। चिनिया रोबोटिक्स कम्पनी युनिट्रीको सेयर बजारमा शानदार सुरुवात, ठूलो परिमाणमा लगानी आकर्षित गर्दै। र भारतले पहिलो टेस्ट क्रिकेटमा श्रीलङ्कालाई 165 रनले हरायो।

0: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
2: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
2: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
3: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
4: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला।
5: बहिनी किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
6: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
5: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5 नेपालगंज, सम्पर्क फोन नम्बर 081 530 244, 98 580 81 244।
7: शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला?
8: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सन्मिम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
7: हाम्रा विशेषताहरू,
8: अनुभवी तथा दक्ष शिक्षक भएको,
7: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
8: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
7: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
8: वातानुकूलित कक्षा कोठा,
7: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने,
8: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
7: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
8: सनबीम इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी, बाँके। सम्पर्क नम्बर 081 536 422, 98 580 36 422, 98 580 27 994।
9: Back to back, back to back.
10: In this song on
9: Stay tuned.

0: कौशल्या मेमोरियल हस्पिटल द्वारा एक महिने फ्री ओपीडी सेवा शुरू भएको छ।
1: कोहलपुर नौ हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञ द्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म 1 महिनासम्म फ्री ओपीडी सेवा सञ्चालन भएको छ।
2: प्रदान गरिने सेवाहरू:
0: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतोपानी बग्ने समस्या,
3: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
0: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसूति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
1: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
4: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
5: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
4: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
5: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
4: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
5: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज। सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
4: सम्पर्क नम्बर 081-535-717। हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
5: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
4: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
5: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
4: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
5: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके। सञ्चालक पुरन चौधरी।
4: सम्पर्क नम्बर 98-84-20-697, 98-85-23-697 र 98-014-83-697।
6: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौँ।
7: In this song on Stay tuned.

0: रंगाउ दे देस मेरो एवरेस्ट
1: फिरता फिरता 20% समक्या सुफिरता
2: जहिले पनि जहाँ पनि
3: क्याश फिरता लिनु भए त
0: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिरता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: Toilet pony, extreme energy drink.
1: कोहलपुर क्षेत्रमा शैक्षिक उत्कृष्टताको केन्द्र बन्दै गएको डाइनामिक बहुमुखी क्याम्पसले गुणस्तरीय र व्यावहारिक शिक्षामा विशेष जोड दिँदै आएको छ। यहाँको अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले सिकाइलाई सहज र प्रभावकारी बनाएको छ। डाइनामिक बहुमुखी क्याम्पसको मुख्य विशेषता भनेको अनुभवी शिक्षकहरू, अनुशासित वातावरण र अत्याधुनिक डिजिटल शिक्षण पद्धति हो। क्याम्पसले हरेक कक्षामा स्मार्ट बोर्ड मार्फत आधुनिक ढङ्गले अध्यापन गराउँदै आएको छ, जसले गर्दा विद्यार्थीहरूले यस संस्थालाई बढी रुचाउने गरेका छन्। उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि डाइनामिक बहुमुखी क्याम्पसले व्यवस्थापन संकायतर्फ बिबिएस र शिक्षाशास्त्र संकायतर्फ बिएड कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यहाँ कम सुलभ शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न तालिम, सेमिनार र कार्यशाला गोष्ठीहरू नियमित रूपमा आयोजना गरिन्छ। विशेष गरी स्नातक तहको तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै पढ्दै कमाउँदै भन्ने अवधारणा अनुरूप रोजगारीको वातावरण सिर्जना गर्ने र रोजगारदाताहरूसँग समन्वय गरी उनीहरूको भविष्य सक्षम बनाउने प्रयास क्याम्पसले गरिरहेको छ। यस संस्थाले विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै बिहान 6 बजेदेखि कक्षा सञ्चालन गर्ने र क्याम्पस भित्रै क्यान्टिनको व्यवस्था गरी सुरक्षित वातावरण प्रदान गरेको छ। 15 वर्षदेखि निरन्तर अध्यापन गराइरहेका अनुभवी प्राध्यापकहरूको संलग्नताले गर्दा यहाँको शिक्षाको गुणस्तर थप सुदृढ बनेको छ। भविष्य निर्माणमा प्रतिबद्ध रहेको यस संस्थाले यस क्षेत्रको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल भएको छ।
2: नमस्ते दाई।
3: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
2: विदेश नआटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
3: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
4: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
5: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
1: हाम्रा विशेषताहरू:
5: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
1: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
5: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
1: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
5: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
1: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
5: अत्याधुनिक AI प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
1: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
5: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, NICS एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
1: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।

0: Pilot Bunny, yeah. Extreme energy drink.
1: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
2: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलाश दर्शन होटल छँदैछ नि।
1: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
2: किन नहुनु, ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
1: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
2: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98487 56 66।
3: कौशल्या मेमोरियल हस्पिटलद्वारा 1 महिने फ्री ओपिडी सेवा सुरु भएको छ।
4: कोहलपुर 9 हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञद्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म 1 महिनासम्म फ्री ओपिडी सेवा सञ्चालन भएको छ।
2: प्रदान गरिने सेवाहरू:
3: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतोपानी बग्ने समस्या,
4: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
3: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसुति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
4: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
5: सुबिसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुबिसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र रु 1040 र 65+ HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np। सुबिसु
6: यो कृष्ण सार FM
7: 94 MHz कृष्ण सार जतिकै तेज।
8: OSR Digital, entertaining the nation.